0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS.
1: यो BFBS गोर्खा रेडियो हो.
0: गोर्खा रेडियो हो.
3: नेपाली काँग्रेसको देउबा समूह 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च जाने भएको छ. आधिकारिकता विवाद विचाराधीन रहेको अवस्थामै महाधिवेशनको कार्यतालिका संशोधन गरेर सार्वजनिक गरेको भन्दै इतर समूह सर्वोच्च जाने भएको हो. देउबा समूहका प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्मा.
4: यस्तो छ, नेपाली कंग्रेस केन्द्रीय कार्य समितिकै आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ. यस्तो बेलामा दुवै पक्षले दीर्घकालीन असर पर्ने वा सांगठनिक संरचनामा फेरबदल हुने गरी कुनै पनि वैधानिक काम कारवाही नगर्नु पर्ने सो त बुझ्नु पर्नेमा गगनजीको नेतृत्वको कांग्रेसले 15 महाधिवेशनको कार्यतालिका निकालेको सार्वजनिक गरेको हुनाले त्यसले अदालतको निर्णय प्रक्रियामा प्रभावित गर्छ. त्यसैले त्यो नगर्न नगराउनका लागि माग गर्दै निवेदन हाल्ने कुरा चलेको छ, गर्नुहुन्छ होला साथीहरूले.
5: अनि अस्तिको राष्ट्रिय भेलाले त संस्थापन तपाईँहरू आफैलाई डिक्लेयर गर्नु भएको होइन र?
4: हो, त्यसैले हामीले आफ्नो डिक्लेरेसन त्यहाँ गर्यौँ र त अदालतमा पनि हामी हो, हामीलाई मात्रै मान्यता दिनु पर्यो भनेर माग गरेका छौँ.
5: तपाईँहरूको राष्ट्रिय भेलाले सभापति थमौती गरेका देउबाकै नेतृत्वमा महाधिवेशनमा जाने निर्णय पनि त गरेका छ नि होइन?
4: गरेका छ. त्यसो हो भने त हामीले पनि कार्यतालिका निकाल्न सक्छौँ. तर कानुनी विषय एउटा हो, राजनीतिक विषय अर्को हो. राजनीतिक रूपमा हामी दुवैले एक्सर्साइज गरिरहेछौँ, तर कानुनलाई नै प्रभाव पर्ने गरी छ. हामीले पनि गरेका छैनौँ. अदालतको निर्णय पर्खेर 15 महाधिवेशनको कार्यतालिका पर्खेर बसेका छौँ भने गगनजीहरूले पनि 15 महाधिवेशनका लागि अदालतको आदेश पर्खनु पर्ने हो भन्ने हाम्रो सोचाइ हो, ठहर हो.
5: अनि संस्थापन आफैलाई डिक्लेयर गरिसके पछाडि अर्को पक्षले तोकेको महाधिवेशन त त्यत्तिकै इनभ्यालिड अवैध भइहाल्यो तपाईँहरूको अनुसार?
4: हाम्रो दृष्टिकोणमा इनभ्यालिड भएकै हुनाले त इनभ्यालिड गरियोस् भनेर विचाराधीन रहेका ठाउँबाट नै आदेश गराउन खोज्या हो.
5: अनि इनभ्यालिड पक्षले गराउने महाधिवेशनको के अर्थ हुन्छ र रोक्न पर्यो त फेरि?
4: होइन, अर्थ हुँदैन, त्यसैले व्यर्थको महाधिवेशन नगरियोस् भनेर हो.
5: अनि त्यो त शुभेच्छा मात्रै हो, अदालतमै गएर रोकाउनु पर्ने भनेको त तपाईँहरूले गगन सभापति भएको काङ्ग्रेसलाई नै आधिकारिकता मान्यता दिएको अर्थ लाग्दैन मिन्जी?
4: एकदम ठिक भन्नुभयो. हामी नेपाली काङ्ग्रेसको आधिकारिक कार्य समिति हामी हौ. हामीसँगै नाम जुट्ने गरेको अर्को अवैधानिक कार्य समितिले काङ्ग्रेसको 15 महाधिवेशन भनी कार्यतालिका सार्वजनिक गरेको हुनाले त्यस्तो गैर अवैधानिक तथा गैर कानुनी काम कारवाही नगर्न नगराउनका लागि त गरिने हो नि माग.
5: अनि अहिलेसम्मको आधिकारिकता त फेरि गगनजीकै हो क्यारे?
4: हामी गर्नै सक्दैनौँ नि. वैधानिक वा कानुनी संरचनाभित्रको आधिकारिक कार्य समितिले गरेकोलाई त रोकाउन नै सकिँदैन र रोक्नु पनि हुँदैन.
5: अहिलेसम्मको अदालतको निर्णय अनुसार त अहिलेसम्मको आधिकारिक त गगनजीकै नेतृत्वको हो नि होइन?
4: अहिलेसम्मको अदालतको होइन, निर्वाचन आयोगको कारणले चाहिँ गगनजी हो. अदालतले त आफ्नो निर्णयलाई पुनरावलोकन सुरुदेखि नै गर्छु भनिहाल्यो नि, भनेको योभन्दा अगाडिको फैसला बदर भयो भनेको त हो नि.
5: अनि अदालत चाहिँ कहिले जाने हो त?
4: चाँडै जानुहुन्छ, हिजो मात्रै सार्वजनिक आयो. अब आजदेखि साथीहरूले त्यसको तयारी गर्नुहुन्छ. भ्याए त आज त गई, निकै बेर भइसक्यो, अब भोलिसम्ममा जानु होला.
3: एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले विपक्षी दल एकजुट भएको दिन राष्ट्रपाको सरकार ढल्ने चेतावनी दिनुभएको छ. प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता थापा.
6: म राष्ट्रपाका आदरणीय मित्रहरूलाई 182 तले काँचको घरमा बसेर अहंकार र उत्ताउलोपन प्रदर्शन नगर्न साथै प्रतिपक्षी नागरिकहरूमाथि ढुङ्गा प्रहार नगर्न पनि विनम्र आग्रह गर्न चाहन्छु. हेक्कारोस्, यो सिसाको घर तपाईँहरूको रगत पसिनाको जगमा उभिएको छैन. जुन दिन लोकतान्त्रिक दलहरूले आफ्ना आन्तरिक विभाजनहरूलाई मजबुत मोर्चा र एकतामा परिणत गर्नेछन् त्यसै दिन यो गर्ल्याम गुर्लुम ढल्नेछ, चकनाचुर हुनेछ.
3: प्रधानमन्त्री बालेन्द्र शाह निरङ्कुशताको बाटो हिँडिरहेको आरोप लगाएका थापाले अब पनि संविधान बाहिर हिँडिरहने र सभामुख सहित राष्ट्रपा सभापतिले स्थिति सम्हाल्न नसके मुलुकमा आन्दोलनको आँधी बिहारी आउने चेतावनी समेत दिनुभएको छ.
6: प्रधानमन्त्री जनता तथा संसद प्रति पूर्णत उत्तरदायी हुनै पर्दछ. नागरिकहरूको हत्या, आत्महत्या, आत्मदाह र झुट्टा मुद्दा, गैर कानून गिरफ्तारी तथा राज्य आतंकका लागि पूर्णत जिम्मेवार हुनै पर्दछ. प्रधानमन्त्री संख्या र राज्य शक्तिको बलमा होइन, संविधान ऐन कानून अनुसार चल्नु पर्दछ. दोस्रो विकल्प, सभामुखजीले संसदको अभिभावकका हैसियतले नीति विधि निरूपण गर्न तथा राजनैतिक स्थायित्व कायम गर्न सत्ता पक्ष र प्रतिपक्षका बीच राष्ट्रिय समितिका लागि सक्रिय अगुवाई गर्नुपर्दछ। तेस्रो विकल्प, राष्ट्रपका सभापतिज्यूले प्रधानमन्त्री सहित सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्नुपर्दछ। अन्तिम विकल्प, अन्यथा
3: हवस् त अहिलेसम्मका खबर यति नै।
0: यो PFBS गोर्खा रेडियो हो।

0: सुनिरहेका समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चार दिने नेपाल भ्रमणका क्रममा अवकाश प्राप्त सैनिकहरूलाई भेट्न पोखरा पुग्नु भएको छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: पोखरा स्थित भारतीय राजदूतावास पेन्सन वितरण कार्यालयमा बुधबार आयोजित भूतपूर्व सैनिकको भेलालाई सम्बोधन गर्दै उहाँले नेपाल भारत सम्बन्ध केवल दुई छिमेकी देशका रूपमा मात्र नभई परम्परा, संस्कृति, धर्म र आस्थासँग गहिरोसँग जोडिएको बताउनुभयो। उहाँले नेपालमा रहेका भूतपूर्व भारतीय सैनिक र उनीहरूका परिवारको हित तथा कल्याणलाई भारतीय सेनाले सधैँ प्राथमिकता राख्दै आएको बताउनुभयो।
5: भारत की देश की सेवा या भारत देश की सेवा में समर्पित किया है और आपका सम्मान और कल्याण इसीलिए हमेशा भारतीय सेना का फर्ज बना रहेगा।
4: भूतपूर्व सैनिक प्रकाश कुमार श्रेष्ठले सेना प्रमुख पोखरा आएर पूर्व सैनिक र उनीहरूका परिवारसँग प्रत्यक्ष भेटघाट गर्नुलाई अविस्मरणीय रहेको भनाइराख्नुभयो।
6: भूतपूर्व सैनिकहरूलाई भेट्नु, हामीसँग आत्मीयतापूर्वक कुराकानी गर्नु र हाम्रा कुरा सुन्नु हामीले अत्यन्तै सम्मानको रूपमा लिएका छौँ।
3: प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा आएका सेठ तथा श्रीमती कोमल सेठ हिजो स्वदेश फिर्ता हुनुभएको छ। भ्रमणको दौरान सेनाध्यक्ष सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्नुभएको थियो। कतार एयरको विमानमा यात्रा गरेको बेला तातो कफी पोखिएर घाइते भएकी ललितपुरकी एकजना यात्रुलाई उपभोक्ता अदालत काठमाडौँले 2,60,00,000 भन्दा बढी क्षतिपूर्ति दिलाउने फैसला गरेको छ।
7: अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्टसहित सदस्यहरू गेहेन्द्र राज रेग्मी र आनन्द राज पोखरेलको इजलासले ललितपुरकी प्रीति थापाले दायर गरेको मुद्दामा विमान कम्पनीलाई 2,61,92,406 रुपियाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको हो। थापा 2023 जुलाई 10 अमेरिकाको बोस्टनबाट दुआ हुँदै कतार एयरको विमानमा काठमाडौँ आउँदै गरेको बेला यो घटना भएको हो। उडानकै क्रममा विमानका कर्मचारीले कफी दिने बेलामा थापाको पेट र संवेदनशील भागमा अत्यधिक तातो कफी पोखिएको थियो। कफीले पोलेर थापालाई सेकेन्ड डिग्री बर्न भएको थियो। कफीले पोलेपछि प्राथमिक उपचारका लागि औषधि माग्दा विमानमा उपलब्ध नभएको, करिब 4 घण्टासम्म आकाशमै असह्य पीडा सहेर यात्रा गर्नु परेको र नेपाल ओर्लिएपछि किर्तिपुरको जरन अस्पतालमा उपचार गराएको थापाको फिरात पत्रमा उल्लेख छ। अदालतले अन्तर्राष्ट्रिय हवाई परिवहन सम्बन्धी मोन्ट्रियल महासन्धि 1979 र नेपालको उपभोक्ता संरक्षण ऐन 2075 आधार मानेर फैसला गरेको हो। मोन्ट्रियल महासन्धि अनुसार विमानभित्र हुने दुर्घटनामा यात्रुलाई शारीरिक चोट लागेमा विमान कम्पनीको दायित्व हुने व्यवस्था छ। कतार एयरले भने यात्रुकै गल्तीले कफी पोखिएको जिकिर गरे पनि अदालतले क्याबिन क्रूले पर्याप्त सावधानी नअपनाएको र वीरको सुरक्षित नभएका कारण घटना भएको ठहर गरेको हो। थापाले शारीरिक र मानसिक पीडा, उपचार खर्च र आय आर्जनमा भएको क्षतिसहित 2,00,000 अमेरिकी डलर क्षतिपूर्ति दावी गर्नुभएको थियो। यो फैसला चित्त नबुझेमा कतार एयरले उच्च अदालतमा पुनरावेदन दिन पाउनेछ।
3: दूरसञ्चार प्राधिकरणले ग्राहकको पैसा स्वचालित घट्ने गुनासोबारे एनसेलसँग स्पष्टीकरण माग्ने भएको छ। पत्रकार सम्मेलन गरी प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले ग्राहकको गुनासोको स्थलगत अध्ययन गरिएको बताउनुभयो।
8: एनसेलले लामो समयदेखि ग्राहकको ब्यालेन्स रकम अनधिकृत रूपमा कटौती हुन दिएको तथा गुनासो समयमै समाधान गर्न चासो नदिएको देखिएकोले दूरसञ्चार ऐन 2053 दफा 47(1) किन कारवाही नगर्ने भन्ने स्पष्टीकरण माग गर्ने निर्णय भएको छ।
3: अनधिकृत पैसा गुमाउनु परेका ग्राहकको रकम फिर्ता गराउने निर्णय पनि गरिएको अर्यालको भनाइ छ।
8: उक्त समस्या आउन सुरु भएदेखि नै प्रभावित भएका सबै ग्राहकहरू तत्काल पहिचान गरी दूरसञ्चार ऐन 2053 दफा 47(1) अनुसार क्षतिपूर्तिको रूपमा काटिएको रकम ग्राहकलाई फिर्ता गर्न लगाउने र हाल त्यस्ता ग्राहक फेला नपरेमा त्यस्तो रकम राज्य कोषमा दाखिला गर्न लगाउने निर्णय भएको छ।
3: रासोपा सभापति रवि लामिछानेले मन्त्री परिषदका सदस्यबीच कुनै विवाद नरहेको र मन्त्री हेरफेर गर्ने तयारी पनि नभएको बताउनु भएको छ। सिंहदरबार संसदीय दलको कार्यालयमा मन्त्री तथा सांसदहरूसँगको छलफलपछि उहाँले कुनै मन्त्रालय वा मन्त्रीले गरेकामा प्रश्न उठेकै आधारमा असहज रूपमा लिन नहुने दावी गर्नुभएको छ।
9: सरकार सुन्दर छ तर जतिसुकै बलियो भए पनि सुन्दर मान्छे र बलियो मान्छेको जीवनमा समस्या आउँदैन त? समस्या त आउँछ, बलियो हुँदा पनि आउँछ, सुन्दर भए पनि आउँछ, पोल्युसन भए पनि आउँछ, समस्या आउँछ। समस्या समाधान गर्न सरकार काम गरिरहेको छ कि छैन भन्ने कुरा हो।
3: आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हवस्त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली काँग्रेसको देउबा समूह 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च जाने भएको छ। आधिकारिकता विवाद विचाराधीन रहेको अवस्थामै महाधिवेशनको कार्यतालिका संशोधन गरेर सार्वजनिक गरेको भन्दै इतर समूह सर्वोच्च जाने भएको हो। देउबा समूहका प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्मा,
4: यस्तो छ, नेपाली कंग्रेस केन्द्रीय कार्य समितिकै आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। यस्तो बेलामा दुवै पक्षले दीर्घकालीन असर पर्ने वा सांगठनिक संरचनामा फेरबदल हुने गरी कुनै पनि वैधानिक काम कारवाही नगर्नु पर्ने सो त बुझ्नु पर्नेमा गगनजीको नेतृत्वको कांग्रेसले 15 महाधिवेशनको कार्यतालिका निकालेको सार्वजनिक गरेको हुनाले त्यसले अदालतको निर्णय प्रक्रियामा प्रभावित गर्छ। त्यसैले त्यो नगर्न नगराउनका लागि माग गर्दै निवेदन हाल्ने कुरा चलेको छ, गर्नुहुन्छ होला साथीहरूले।
5: अनि अस्तिको राष्ट्रिय भेलाले त संस्थापन तपाईँहरू आफैलाई डिक्लेयर गर्नुभएको होइन र?
4: हो, त्यसैले हामीले आफ्नो डिक्लेरेसन त्यहाँ गऱ्यौँ र त अदालतमा पनि हामी हो, हामीलाई मात्रै मान्यता दिनु पर्यो भनेर माग गरेका छौँ।
5: तपाईँहरूको राष्ट्रिय भेलाले सभापति थमौते गरेका देउबाकै नेतृत्वमा महाधिवेशनमा जाने निर्णय पनि त गरेका छ नि होइन?
4: गरेका छ, त्यसो हो भने त हामीले पनि कार्यतालिका निकाल्न सक्छौँ। तर कानुनी विषय एउटा हो, राजनीतिक विषय अर्को हो। राजनीतिक रूपमा हामी दुवैले एक्सर्साइज गरिरहेछौँ, तर कानुनलाई नै प्रभाव पर्ने गरी छ, हामीले पनि गरेका छैनौँ। अदालतको निर्णय पर्खेर 15 महाधिवेशनको कार्यतालिका पर्खेर बसेका छौँ भने गगनजीहरूले पनि 15 महाधिवेशनका लागि अदालतको आदेश पर्खनु पर्ने हो भन्ने हाम्रो सोचाइ हो, ठहर हो।
5: अनि संस्थापन आफैलाई डिक्लेयर गरिसके पछाडि अर्को पक्षले तोकेको महाधिवेशन त त्यत्तिकै इनभ्यालिड अवैध भइहाल्यो तपाईँहरूको अनुसार?
4: हाम्रो दृष्टिकोणमा इनभ्यालिड भएकै हुनाले त इनभ्यालिड गरियोस् भनेर विचाराधीन रहेका ठाउँबाट नै आदेश गराउन खोज्या हो।
5: अनि इनभ्यालिड पक्षले गराउने महाधिवेशनको के अर्थ हुन्छ र रोक्न पर्यो त फेरि?
4: होइन, अर्थ हुँदैन, त्यसैले व्यर्थको महाधिवेशन नगरियोस् भनेर हो।
5: अनि त्यो त शुभेच्छा मात्रै हो, अदालतमै गएर रोकाउनु पर्ने भनेको त तपाईँहरूले गगन सभापति भएको काङ्ग्रेसलाई नै आधिकारिकता मान्यता दिएको अर्थ लाग्दैन मिन्जी?
4: एकदम ठिक भन्नुभयो, हामी नेपाली काङ्ग्रेसको आधिकारिक कार्य समिति हामी हौ, हामीसँगै नाम जुट्ने गरेको अर्को अवैधानिक कार्य समितिले काङ्ग्रेसको 15 महाधिवेशन भनी कार्यतालिका सार्वजनिक गरेको हुनाले त्यस्तो गैर अवैधानिक तथा गैर कानुनी काम कारवाही नगर्न नगराउनका लागि त गरिने हो नि माग।
5: अनि अहिलेसम्मको आधिकारिकता त फेरि गगनजीकै हो क्यारे?
4: हामी गर्नै सक्दैनौँ नि, वैधानिक वा कानुनी संरचनाभित्रको आधिकारिक कार्य समितिले गरेकोलाई त रोकाउन नै सकिँदैन र रोक्नु पनि हुँदैन।
5: अहिलेसम्मको अदालतको निर्णय अनुसार त अहिलेसम्मको आधिकारिक त गगनजीकै नेतृत्वको हो नि होइन?
4: अहिलेसम्मको अदालतको होइन, निर्वाचन आयोगको कारणले चाहिँ गगनजी हो। अदालतले त आफ्नो निर्णयलाई पुनरावलोकन सुरुदेखि नै गर्छु भनिहाल्यो नि, भनेको योभन्दा अगाडिको फैसला बदर भयो भनेको त हो नि।
5: अनि अदालत चाहिँ कहिले जाने हो त?
4: चाँडै जानुहुन्छ, हिजो मात्रै सार्वजनिक आयो, अब आजदेखि साथीहरूले त्यसको तयारी गर्नुहुन्छ। भ्याए त आज त निकै बेर भइसक्यो, अब भोलिसम्ममा जानु होला।
3: एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले विपक्षी दल एकजुट भएको दिन राष्ट्रपाको सरकार ढल्ने चेतावनी दिनुभएको छ। प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता थापा,
6: म राष्ट्रपाका आदरणीय मित्रहरूलाई 182 तले काँचको घरमा बसेर अहंकार र उत्ताउलोपन प्रदर्शन नगर्न साथै प्रतिपक्षी नागरिकहरूमाथि ढुङ्गा प्रहार नगर्न पनि विनम्र आग्रह गर्न चाहन्छु। हेक्कारोस्, यो सिसाको घर तपाईँहरूको रगत पसिनाको जगमा उभिएको छैन। जुन दिन लोकतान्त्रिक दलहरूले आफ्ना आन्तरिक विभाजनहरूलाई मजबुत मोर्चा र एकतामा परिणत गर्नेछन् त्यसै दिन यो गर्ल्याम गुर्लुम ढल्नेछ, चकनाचुर हुनेछ।
3: प्रधानमन्त्री बालेन्द्र शाह निरङ्कुशताको बाटो हिँडिरहेको आरोप लगाएका थापाले अब पनि संविधान बाहिर हिँडिरहने र सभामुख सहित राष्ट्रपा सभापतिले स्थिति सम्हाल्न नसके मुलुकमा आन्दोलनको आँधी बिहारी आउने चेतावनी समेत दिनुभएको छ।
6: प्रधानमन्त्री जनता तथा संसद प्रति पूर्णत उत्तरदायी हुनै पर्दछ। नागरिकहरूको हत्या, आत्महत्या, आत्मदाह र झुट्टा मुद्दा, गैर कानून गिरफ्तारी तथा राज्य आतंकका लागि पूर्णत जिम्मेवार हुनै पर्दछ। प्रधानमन्त्री संख्या र राज्य शक्तिको बलमा होइन, संविधान ऐन कानून अनुसार चल्नु पर्दछ। दोस्रो विकल्प, सभामुखजीले संसदको अभिभावकका हैसियतले नीति विधि निरूपण गर्न तथा राजनैतिक स्थायित्व कायम गर्न सत्ता पक्ष र प्रतिपक्षका बीच राष्ट्रिय सहमतिका लागि सक्रिय अगुवाई गर्नु पर्दछ। तेस्रो विकल्प, राष्ट्रपतिका सभापतिज्यूले प्रधानमन्त्री सहित सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्नु पर्दछ। अन्तिम विकल्प, अन्यथा
3: हवस् त अहिलेसम्मका खबर यति नै।
0: यो BFBS गोर्खा रेडियो।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चार दिने नेपाल भ्रमणका क्रममा अवकाश प्राप्त सैनिकहरूलाई भेट्न पोखरा पुग्नु भएको छ. पोखराबाट कृष्ण दवाडीको रिपोर्ट.
4: पोखरा स्थित भारतीय राजदूतावास पेन्सन वितरण कार्यालयमा बुधबार आयोजित भूतपूर्व सैनिकको भेलालाई सम्बोधन गर्दै उहाँले नेपाल भारत सम्बन्ध केवल दुई छिमेकी देशका रूपमा मात्र नभई परम्परा, संस्कृति, धर्म र आस्थासँग गहिरोसँग जोडिएको बताउनुभयो. उहाँले नेपालमा रहेका भूतपूर्व भारतीय सैनिक र उनीहरूका परिवारको हित तथा कल्याणलाई भारतीय सेनाले सधैँ प्राथमिकता राख्दै आएको बताउनुभयो.
5: भारत की देश की सेवा या भारत देश की सेवा में समर्पित किया है और आपका सम्मान और कल्याण इसीलिए हमेशा भारतीय सेना का फर्ज बना रहेगा.
4: भूतपूर्व सैनिक प्रकाश कुमार श्रेष्ठले सेना प्रमुख पोखरा आएर पूर्व सैनिक र उनीहरूका परिवारसँग प्रत्यक्ष भेटघाट गर्नुलाई अविस्मरणीय रहेको भनाइराख्नुभयो.
6: भूतपूर्व सैनिकहरूलाई भेट्नु, हामीसँग आत्मीयतापूर्वक कुराकानी गर्नु र हाम्रा कुरा सुन्नु हामीले अत्यन्तै सम्मानको रूपमा लिएका छौँ.
3: प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा आएका सेठ तथा श्रीमती कोमल सेठ हिजो स्वदेश फिर्ता हुनुभएको छ. भ्रमणको दौरान सेनाध्यक्ष सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्नुभएको थियो. कतार एयरको विमानमा यात्रा गरेको बेला तातो कफी पोखिएर घाइते भएकी ललितपुरकी एकजना यात्रुलाई उपभोक्ता अदालत काठमाडौँले 2,60,00,000 भन्दा बढी क्षतिपूर्ति दिलाउने फैसला गरेको छ.
7: अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्टसहित सदस्यहरू गेहेन्द्र राज रेग्मी र आनन्द राज पोखरेलको इजलासले ललितपुरकी प्रीति थापाले दायर गरेको मुद्दामा विमान कम्पनीलाई 2,61,92,406 रुपियाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको हो. थापा 2023 जुलाई 10 अमेरिकाको बोस्टनबाट दुआ हुँदै कतार एयरको विमानमा काठमाडौँ आउँदै गरेको बेला यो घटना भएको हो. उडानकै क्रममा विमानका कर्मचारीले कफी दिने बेलामा थापाको पेट र संवेदनशील भागमा अत्यधिक तातो कफी पोखिएको थियो. कफीले पोलेर थापालाई सेकेन्ड डिग्री बर्न भएको थियो. कफीले पोलेपछि प्राथमिक उपचारका लागि औषधि माग्दा विमानमा उपलब्ध नभएको, करिब 4 घण्टासम्म आकाशमै असह्य पीडा सहेर यात्रा गर्नु परेको र नेपाल ओर्लिएपछि किर्तिपुरको जरन अस्पतालमा उपचार गराएको थापाको फिरात पत्रमा उल्लेख छ. अदालतले अन्तर्राष्ट्रिय हवाई परिवहन सम्बन्धी मोन्ट्रियल महासन्धि 1999 र नेपालको उपभोक्ता संरक्षण ऐन 2075 आधार मानेर फैसला गरेको हो. मोन्ट्रियल महासन्धि अनुसार विमानभित्र हुने दुर्घटनामा यात्रुलाई शारीरिक चोट लागेमा विमान कम्पनीको दायित्व हुने व्यवस्था छ. कतार एयरले भने यात्रुकै गल्तीले कफी पोखिएको जिकिर गरे पनि अदालतले क्याबिन क्रूले पर्याप्त सावधानी नअपनाएको र वीरको सुरक्षित नभएका कारण घटना भएको ठहर गरेको हो. थापाले शारीरिक र मानसिक पीडा, उपचार खर्च र आय आर्जनमा भएको क्षतिसहित 2,00,000 अमेरिकी डलर क्षतिपूर्ति दावी गर्नुभएको थियो. यो फैसला चित्त नबुझेमा कतार एयरले उच्च अदालतमा पुनरावेदन दिन पाउनेछ.
3: दूरसञ्चार प्राधिकरणले ग्राहकको पैसा स्वचालित घट्ने गुनासोबारे एनसेलसँग स्पष्टीकरण माग्ने भएको छ. पत्रकार सम्मेलन गरी प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले ग्राहकको गुनासोको स्थलगत अध्ययन गरिएको बताउनु भयो.
8: एनसेलले लामो समयदेखि ग्राहकको ब्यालेन्स रकम अनधिकृत रूपमा कटौती हुन दिएको तथा गुनासो समयमै समाधान गर्न चासो नदिएको देखिएकोले दूरसञ्चार ऐन 2053 दफा 47(1) किन कारवाही नगर्ने भन्ने स्पष्टीकरण माग गर्ने निर्णय भएको छ.
3: अनधिकृत पैसा गुमाउनु परेका ग्राहकको रकम फिर्ता गराउने निर्णय पनि गरिएको अर्यालको भनाइ छ.
8: उक्त समस्या आउन सुरु भएदेखि नै प्रभावित भएका सबै ग्राहकहरू तत्काल पहिचान गरी दूरसञ्चार ऐन 2053 दफा 47(1) अनुसार क्षतिपूर्तिको रूपमा काटिएको रकम ग्राहकलाई फिर्ता गर्न लगाउने र हाल त्यस्ता ग्राहक फेला नपरेमा त्यस्तो रकम राज्य कोषमा दाखिला गर्न लगाउने निर्णय भएको छ.
3: रासुपा सभापति रवि लामिछानेले मन्त्री परिषदका सदस्यबीच कुनै विवाद नरहेको र मन्त्री हेरफेर गर्ने तयारी पनि नभएको बताउनु भएको छ. सिंहदरबार संसदीय दलको कार्यालयमा मन्त्री तथा सांसदहरूसँगको छलफलपछि उहाँले कुनै मन्त्रालय वा मन्त्रीले गरेकामा प्रश्न उठेकै आधारमा असहज रूपमा लिन नहुने दावी गर्नुभएको छ.
9: प्रकार सुन्दर छ तर जतिसुकै बलियो भए पनि सुन्दर मान्छे र बलियो मान्छेको जीवनमा समस्या आउँदैन त? समस्या त आउँछ, बलियो हुँदा पनि आउँछ, सुन्दर भए पनि आउँछ, पोल्युसन भए पनि आउँछ, समस्या आउँछ. समस्या समाधान गर्न सरकार काम गरिरहेको छ कि छैन भन्ने कुरा हो.
3: आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: BFBS Gorkha Radio.
1: Sainya Samudaya ma.
0: Relive bhari.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhannhos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Radio. Gorkha Radio.
3: नेपाल आउने विदेशीले अब अध्यागमनमा लाइन बसेर भिजा लिनुपर्ने छैन। अध्यागमन विभागले भदौ 15 गतेदेखि ई भिजा लागू गर्ने तयारी गरेको छ। विभागका अनुसार ई भिजाका लागि आवश्यक प्राविधिक तयारी पूरा भएको छ। विदेशी नागरिकले नेपाल आउनु अघि नै अनलाइनबाट आवेदन र भुक्तानी गरेर भिजा लिन सक्नेछन्। नेपाल पुगेपछि अध्यागमन अधिकारीले ई भिजा जाँच गरी आगमनको छाप लगाउनेछन्। यसले अध्यागमनमा हुने भीड़भाड़ घट्ने र विदेशी पर्यटकलाई पनि सहज हुने विभागले जनाएको छ। यस्तै भिजा नवीकरण का लागि पनि अध्यागमन कार्यालय पुग्नु पर्ने छैन। नेपालकै जुनसुकै ठाउँबाट अनलाइन मार्फत भिजा अवधि थप गर्न सकिनेछ। ई भिजाका लागि विभागले 2080 सालदेखि तयारी गर्दै आएको थियो। कानूनी तथा प्राविधिक तयारी पूरा भएपछि अब पूर्ण रूपमा कार्यान्वयन गर्न लागि हो। नेपालमा ज्यापानिज इन्सेफ्लाइटिस संक्रमणबाट पछिल्लो 5 वर्षमा 110 जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार यो वर्ष मात्रै 466 जनामा संक्रमण पुष्टि हुँदा 17 जनाको मृत्यु भएको छ। 23 जिल्लाका 51 स्थानीय तहमा जेई संक्रमण देखिएको छ। जेईबाट हुने मृत्युदर करिब 30% रहेको खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले जानकारी दिनुभयो। यस वर्ष सबैभन्दा बढी झापामा 5 जनाको मृत्यु भएको छ। जेई लामखुट्टेको टोकाईबाट सर्ने भाइरसजन्य रोग हो। यसको सिधै उपचार गर्ने औषधि छैन। उच्च ज्वरो, टाउको दुख्ने, होस गुम्ने तथा गम्भीर अवस्थामा पक्षघात समेत हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन्। मनसुनसँगै जेईको जोखिम बढ्ने भएकाले लामखुट्टेको टोकाईबाट बस्न र खोप लगाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। आज विश्व लामखुट्टे दिवस नेपालमा सानो टोकाई ठूलो चुनौती भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ। लामखुट्टेको टोकाईबाट हुने रोगबारे जनचेतना फैलाउने र जोखिमबाट बच्ने उपायबारे जानकारी गराउने उद्देश्यले यो दिवस मनाइन्छ। लामखुट्टेको टोकाईबाट औलो, डेंगी, चिकनगुनिया, कालाजार, हात्तीपाइले र जापानिज इन्सेफ्लाइटिस लगायतका रोग लाग्ने गर्दछ। नेपालमा अहिलेसम्म 168 प्रजातिका लामखुट्टे पहिचान भएका छन्। स्वास्थ्य सेवा विभागका अनुसार गत आर्थिक वर्षमा लामखुट्टे तथा अन्य किटजन्य रोगबाट करिब 18,710 जना प्रभावित भएका छन्। सरकारले शिक्षण सहयोग अनुदान कार्यरत शिक्षक, प्रारम्भिक बाल विकास, ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको तलब बढाउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले माध्यमिक तहका शिक्षकको तलब 48,058 र आधारभूत तहका शिक्षकको 38,203 रूपियाँ कायम गर्ने निर्णय गरेको छ। यसअघि उनीहरूले 43,669 र 34,730 पाउँदै आएका थिए। यस्तै ईसीडी सहजकर्ताको मासिक पारिश्रमिक 12,000 17,000, विद्यालय सहयोगीको 10,000 15,000 र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 20,000 रूपियाँ पुगेको छ। तलब वृद्धि कार्यान्वयन गर्दा सरकारलाई वार्षिक 4,68,00,00,000 रूपियाँ भन्दा बढी थप आर्थिक भार पर्नेछ। बाराको जितपुर सिमरा एकमा 3 वर्षीय बालिका गरिमा चौधरीको हत्या भएपछि आक्रोशित स्थानीयले सड़क अवरूद्ध गरेर प्रदर्शनमा उत्रिएका छन्। आज बिहान बालिकालाई न्याय दिलाउन माग गर्दै स्थानीयले त्रिभुवन राजमार्गको सड़क ठप्प पारेर प्रदर्शनमा उत्रिएका हुन्। दाङको घोराही साथ बेसाहीमा ट्र्याक्टर र अटो ठोकिँदा 1 जनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। गैराती सौडियारबाट सर्रातर्फ आउँदै गरेको ट्र्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको अटो ठोकिएका हुन्। दुर्घटनामा घाइते भएका अटो चालक घोराही 5 का 45 वर्षीय विनोद पौडेलको उपचारका क्रममा आज बिहान कोहलपुर स्थित मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश सरकारमा सहभागी हुने नेपाली कम्युनिष्ट पार्टीका 3 मन्त्रीको नाम आज टुङ्गो लाग्ने भएको छ। नेकपा र नेकपा एमाले बीचको सत्ता समीकरण अनुसार कर्णालीमा दुवै दलबाट 3-3 जना मन्त्री सरकारमा सहभागी हुने सहमति भएको छ। सर्लाही प्रहरीले करिब 300 किलो गाजा बरामद गरेको छ। कोडैना 1 लक्षीपुर स्थित बाँसघारीमा रहेको घरबाट प्रहरीले गाजा बरामद गरेको हो। ललितपुरको चक्रपथ खण्ड रातको समयमा झिलिमिली र उज्यालो हुन थालेको छ। ललितपुर महानगरले बल्कुदेखि बालकुमारी पुलसम्मको चक्रपथ खण्डमा अत्याधुनिक स्मार्ट स्ट्रीट लाइट सञ्चालनमा ल्याएपछि सड़क उज्यालो भएको हो। सरकारले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानूनी व्यवस्था अनुसार स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई आग्रह गरिएको हो। काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई 24 घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गरिने भएको छ। ठमेल पर्यटन विकास परिषदको नयाँ टोलीले प्रमुख जिल्लाधिकारी ईश्वरराज पौडेलसँगको भेटमा ठमेललाई पारिवारिक, सुरक्षित र मर्यादित रूपमा 24 घण्टा सञ्चालन गर्न सहकार्य गर्ने सहमति भएको हो। कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको पोस्टमार्टम रिपोर्ट आए पनि मृत्युको कारण खुलेको छैन। साउन 22 गते गोरुसिङे जंगलमा सम्पर्कविहीन भएका सिंहको शव साउन 24 गते झाडीमा फेला परेको थियो। पोस्टमार्टम रिपोर्ट अनुसार शव भेटिनुभन्दा करिब 36 घण्टा अगावै उहाँको मृत्यु भएको देखिएको प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिनुभयो। हवस् त, खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

कसकी चेली कसकी छोरी कसकी हो नातिनी, कसकी चेली कसकी छोरी कसकी हो नातिनी, बैसा छँदै भगाइ लान्छु भन्दा नि मातिनी, बैसा छ

0: समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पूर्वाञ्चल विश्वविद्यालयलाई सर्वोच्च अङ्क ल्याउने विद्यार्थीलाई नै स्वर्ण पदक दिन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। न्यायाधीशले टेकप्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको इजलासले एलएलएममा सर्वाधिक 83.12% अङ्क ल्याउने मनिता गुरुङलाई स्वर्ण पदक दिन आदेश दिएको हो। विश्वविद्यालयले 76.25% अङ्क ल्याएका योगबहादुर पाललाई स्वर्ण पदकका लागि सिफारिस गरेको हो। स्वर्ण शोधपत्र सम्बन्धी प्रक्रिया समयमै पूरा नभएको भन्दै गुरुङलाई पदक दिन अस्वीकार गरिएको थियो, तर सर्वोच्चले गुरुङले तोकिएको समयभित्रै शोधपत्र बुझाएको ठहर गरेको छ। त्यसपछि बाह्य परीक्षक नियुक्त गर्ने र भाइभा लिने काम विश्वविद्यालयको प्रशासनिक प्रक्रियाभित्र पर्ने भन्दै त्यसको ढिलाएको दोष विद्यार्थीलाई दिन नमिल्ने अदालतले स्पष्ट पारेको छ। सर्वोच्चले पाललाई पदक दिने निर्णय बदर गर्दै गुरुङको नाम स्वर्ण पदकको सूचीमा कायम गर्न आदेश दिएको हो। भविष्यमा शोधपत्र बुझाउने विद्यार्थीलाई विश्वविद्यालयकै ढिलाइका कारण स्वर्ण पदकबाट वञ्चित नगर्न उपकुलपति रजिस्ट्रार र परीक्षा नियन्त्रकका नाममा निर्देशनात्मक आदेश समेत जारी गरिएको छ। गोर्खा वेलफेयर ट्रस्टले गुल्मीको कालीगण्डकी 4 सौरेनी भाङखर्कमा एक घर एक धारा अन्तर्गत खानेपानी योजना निर्माण गरेपछि 25 घरधुरीका करिब 150 जनसङ्ख्यालाई खानेपानीको सुविधा पुगेको छ। बुटोलबाट छवि पाण्डे।
4: सौरेनीका स्थानीय होमबहादुर राणाले एक महिना अघि गोर्खा वेलफेयर ट्रस्टले खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको बताउनुभयो। उहाँका अनुसार सौरेनी भाङखर्कका सबैको घरमा धारा पुगेको छ। राणाका अनुसार पुरानो खानेपानी आयोजना पहिरोका कारण सञ्चालनमा समस्या भएपछि गोर्खा वेलफेयर ट्रस्टले नयाँ खानेपानी आयोजना बनाइदिएको हो। अहिले घर घरमा खानेपानी पुगेपछि स्थानीय खुसी भएका छन्।
5: लगभग कति सत्तर घर भन्दा अलि धेरै छ, काम सम्पन्न भएछ, पानी खाइरहेछ। पानी त थियो सर, त्यही त थियो, पहिला गाविस हुँदाखेरि बनाएको थियौँ जिल्लादेखि, त्यो थिएन, जति उठेन सर। अहिले ब्रिटिस वेलफेयरबाट राम्रो बनाइदिनु भयो, पानी एक घर एक धारा भएपछि त सुविधा हुने भयो नि त सर, खुसी छ।
4: खानेपानी आयोजना उपभोक्ता समिति का सदस्य ओमन पुनले गोर्खा वेलफेयर ट्रस्टले खानेपानी बनाइदिएपछि 24 घण्टा उपलब्ध भएको बताउँदै आगामी 10 वर्षमा खानेपानीका लागि ढुक्क भएको बताउनुभयो। उहाँले मुहानसम्मै पाइप संरक्षण गर्न गोरेटो बाटो समेत बनेको र उपभोक्ता समितिले 2 हेरालु राखेर खानेपानीको व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो।
6: पानी त 24 घन्टा आगो आइयो, चालु गर्ने होइन, बन्द हुन्न, त्यो त 24 घन्टा आगो आइयो। लगभग हामी भाङखर्क सौरनी गरेर 25 हो, पहिलाको पनि थियो, अहिलेको राम्रो बनाएको छ। यो 10 वर्षसम्म त हिँड्दैन, 10 वर्ष त केही नै हुन्न। ओभर गरेर गएपछि 2 राखिएछ, बिग्रियो भने बनाउने उठाने 100 रुपियाँ पर मन सबैले। अहिले त जस्तै परामाने हेर्नुहोस्, त्यो सिमेन्टेड बाटोमा त केही डराउनै परेन।
3: सरकारले अनुदानमा कार्यरत शिक्षक, प्रारम्भिक बाल विकास, ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको तलब बढाउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले मावि शिक्षकको तलब 48,058 र आधारभूत तहका शिक्षकको 38,200 रुपियाँ कायम गर्ने निर्णय गरेको हो। यसअघि उनीहरूले 43,600 र 34,700 रुपियाँ पाउँदै आएका थिए। त्यस्तै प्रारम्भिक बाल विकास सहजकर्ताको मासिक पारिश्रमिक 12,000 17,000, विद्यालय सहयोगीको 10,000 15,000 र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 20,000 रुपियाँ पुगेको छ। तलब वृद्धि कार्यान्वयन गर्दा सरकारलाई वार्षिक 4,68,00,00,000 रुपियाँ थप आर्थिक भार पर्नेछ। बाँकेको कोहलपुर नगरपालिका नगर क्षेत्रमा सञ्चालन हुने अटो तथा ई रिक्सा अनिवार्य रूपमा सूचीकृत गर्नुपर्ने व्यवस्था गरेको छ। नगरपालिकाले 7 सूचना जारी गर्दै सूचीकृत नभएका अटो ई रिक्सा सञ्चालन गर्न नदिने जनाएको छ। नगर प्रमुख पूर्ण प्रसाद आचार्यका अनुसार सूचीकृत सवारी साधनमा नगरपालिकाले पहिचानका लागि स्टिकर टाँस्नेछ, अनुमति नलिई चलाउने सवारी साधन नियन्त्रणमा लिएर कारवाही गरिनेछ। सूचीकरणका लागि सवारी दर्ता किताब, बिमा, चालक अनुमति पत्र र सवारी धनीको नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ। नगरपालिकाले अटो तथा ई रिक्साको अभिलेख राख्न, पहिचान गर्न र सञ्चालनलाई व्यवस्थित बनाउन सूचीकरण अनिवार्य गरिएको जनाएको छ। दाङको घोराई 7 बेसाहीमा ट्र्याक्टर अटो ठोकिँदा 1 ज्यान गएको छ, 2 घाइते भएका छन्। गैराती सोडियारबाट सररातर्फ आउँदै गरेको ट्र्याक्टर र गोराईबाट बसन्तपुरतिर जाँदै गरेको अटो ठोकिएका हुन्। दुर्घटनामा घाइते भएका अटो चालक गोराई 5 का 45 वर्षे विनोद पौडेलको उपचारको क्रममा आज बिहान कोवलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दुईजनाको अवस्था मध्यम छ। अवस्था अहिलेसम्मको खबर यति नै।
0: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाल आउने विदेशी पर्यटकले अब अध्यागमनमा लाइन बसेर भिसा लिनु नपर्ने भएको छ। अध्यागमन विभागले भदौ 15 गतेदेखि ई भिजा लागू गर्ने तयारी गरेको हो।
4: विभागका अनुसार ई भिजाका लागि आवश्यक प्राविधिक तयारी पूरा भएको छ। विदेशी नागरिकले नेपाल आउनु अघि नै अनलाइनबाट आवेदन र भुक्तानी गरेर भिजा लिन सक्नेछन्। नेपाल पुगेपछि अध्यागमन अधिकारीले ई भिजा जाँच गरी आगमनको छाप लगाउनेछन्। यसले अध्यागमनमा हुने भीड़भाड़ घट्ने र विदेशी पर्यटकलाई पनि सहज हुने विभागले जनाएको छ। यस्तै भिजा नवीकरणका लागि पनि अध्यागमन कार्यालय पुग्नुपर्ने छैन। नेपालकै जुनसुकै ठाउँबाट अनलाइन मार्फत भिजा अवधि थप गर्न सकिनेछ। ई भिजाका लागि विभागले 2080 सालदेखि तयारी गर्दै आएको थियो। कानूनी तथा प्राविधिक तयारी पूरा भएपछि अब पूर्ण रूपमा कार्यान्वयन गर्न लागि हो।
3: सत्तारूढ राजसभा सांसद खगेन्द्र चुनालले प्रहरीको पोसाक खरिदमा अनियमितता भएको दावी सहित प्रहरी मुख्यालय बिचौलियाको कब्जामा रहेको आरोप समेत लगाउनु भएको छ। 15 दिन अघि मागिएको प्रहरी पोसाक खरिदको कागजात अहिलेसम्म नपाएको र यही बीचमा समेत कोरोनाको टेन्डर आह्वान गरिएको भन्दै उहाँले आपत्ति समेत जनाउनु भएको छ। आज बसेको सार्वजनिक लेखा समिति बैठकमा सांसद सुनारले भ्रष्टाचारको विषयमा आफू प्रमाणसहित अडिग रहेको दावी गर्नुभएको छ। आफूले उठाएको प्रश्नमा कुनै सम्झौता नगर्ने भन्दै सांसद सुनारले आफ्नो अभिव्यक्तिले कसैलाई चित्त नबुझेको र मानमर्दन भएको लागेमा अदालत जान समेत चुनौती दिनुभएको छ। सार्वभौम समितिमा आएर सरकारको मानमर्दन गर्ने र जुवारी खेल्ने काम नगर्न समेत उहाँले चेतावनी दिनुभएको छ। यसैको सार्वजनिक लेखा समिति बैठकमा सांसद सुनार र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच प्रहरी पोसाक खरिदको विषयलाई लिएर चर्का चर्की परेको थियो। ललितपुरको चक्रपथ खण्ड रातको समयमा झिलिमिली र उज्यालो हुन थालेको छ। ललितपुर महानगरले बल्खुदेखि बालकुमारी पुलसम्मको चक्रपथ खण्डमा अत्याधुनिक स्मार्ट स्ट्रीट लाइट सञ्चालनमा ल्याएपछि सड़क उज्यालो भएको हो। हिजोदेखि सञ्चालनमा आएका स्मार्ट बत्तीले रातको समयमा सड़क सुरक्षा बढाउने र पैदल यात्री तथा सवारी साधनको यात्रा सुरक्षित बनाउने महानगरको भनाइ छ। स्मार्ट सड़क बत्ती प्रणालीको शुभारम्भ गर्दै मेयर चिरीबाबु महर्जनले यो प्रविधि नेपालमै पहिलोपटक ललितपुर महानगरले भित्राएको दावी गर्नुभएको छ। महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको सहकार्यमा स्मार्ट स्ट्रीट लाइट जडान गरिएको हो। सरकारले अनुदानमा कार्यरत शिक्षक प्रारम्भिक बाल विकास सहकर्ता र विद्यालय कर्मचारीको तलब बढाउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले मावि तहका शिक्षकको तलब 48,058 र आधारभूत तहका शिक्षकको 38,200 रुपियाँ कायम गर्ने निर्णय गरेको छ। यसअघि उनीहरूले 43,600 र 34,700 रुपियाँ पाउँदै आएका थिए। त्यस्तै प्रारम्भिक बाल विकास सहजकर्ताको मासिक पारिश्रमिक 12,000 17,000 विद्यालय सहयोगीको 10,000 15,000 र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 20,000 रुपियाँ पुर्याइएको छ। तलब वृद्धि कार्यान्वयन गर्दा सरकारलाई वार्षिक 4,68,00,000 रुपियाँभन्दा बढी आर्थिक भार थपिनेछ। कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको पोस्टमार्टम रिपोर्ट आए पनि मृत्युको कारण खुल्न सकेको छैन। साउन 22 गते गोरुसिङ्गे जंगलमा सम्पर्कविहीन भएका सिंहको शव साउन 24 गते झाडीमा फेला परेको थियो। पोस्टमार्टम रिपोर्ट अनुसार शव भेटिनुभन्दा करिब 36 घण्टा अघि नै उहाँको मृत्यु भएको देखिएको प्रहरी उपरीक्षक मनोहर भट्टले जानकारी दिनुभएको छ। सिंहको शरीरमा चोटपटक देखिएको छैन। मृत्यु स्वाभाविक हो वा हत्या भयो यकिन नभएको विषयर रिपोर्ट कोर्नुपर्ने प्रहरीले जनाएको छ। प्रहरीले मोबाइल परीक्षण र विभिन्न व्यक्तिसँग सोधपुछ गर्दै घटनाको अनुसन्धान गरिरहेको छ। सम्पर्कविहीन भएको दिन सिंहले केही व्यक्तिलाई फोन गरेर बाटो बिर्सिएको र बचाउन आउन आग्रह गर्नुभएको थियो। सिंहको मोटरसाइकल भेटिएको ठाउँभन्दा करिब 700 मिटर पर मोबाइल हेलमेट पर्स र बाइकको चाबीसहित उहाँको शव फेला परेको थियो। सरकारले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानूनी व्यवस्था अनुसार स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई आग्रह गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले संघीय मन्त्रालय आयोग सचिवालय प्रदेश सरकार पालिका र विदेशसहित नेपाली नियोगलाई आफ्ना खरिद प्रक्रियामा नेपाली उत्पादनलाई प्राथमिकता दिन अनुरोध गरेको छ। सरकारले बैठक, समारोह, कोसेली, उपहार, सजावटमा सम्भव भएसम्म नेपाली हस्तकलाका सामग्री प्रयोग गर्न पनि अनुरोध गरेको छ। त्यस्तै स्टेसनरी, फर्निचर, निर्माण सामग्री, मसिनरी उपकरण, कृषि तथा पशुजन्य उत्पादन र खाद्य तथा पेय पदार्थ खरिदमा पनि स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने सरकारको भनाइ छ। बोलपत्र सम्बन्धी कागजातमै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने व्यवस्था अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने सरकारले जनाएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री गोकुल बास्कोटाको नाम जोडिएको सेक्युरिटी प्रेस खरिदका लागि 70 करोड कमिशनको मोलमलाई भएको उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा अख्तियारकै निमित्त सचिव पद्मा मैनालीले सेक्युरिटी प्रेस खरिदको कमिशन वार्ताबारे अनुसन्धान भइरहेको जानकारी दिनुभएको हो। पूर्व मन्त्री गोकुल बास्कोटा समेत जोडिएको सुरक्षण मुद्रण प्रेस खरिद प्रकरणमा 70 करोड रुपियाँ कमिशनको मोलमोलाई गरेको भनिएको अडियो सार्वजनिक भएको थियो। 76 फागुनमा सार्वजनिक भएको अडियोमा बास्कोटा र मुद्रण प्रेसका लागि स्विस कम्पनीका नेपाल एजेन्ट विजय प्रकाश मिश्रबीच कमिसनबारे कुराकानी भएको थियो। अडियो सार्वजनिक भएपछि बास्कोटाले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। लेखा समितिको 80 सालको बैठकमा पनि अख्तियारका तत्कालीन प्रमुख आयुक्त प्रेम कुमार राईले यो घटनामा अनुसन्धान भइरहेको जानकारी दिनुभएको थियो। सत्तारूढ रासपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको मुख्यालय बिचौलियाले कब्जा गरेको आरोप लगाउनु भएको छ। उहाँले प्रहरीको पोसाक खरिदमा अनियमितता भएको पनि दोहोऱ्याउनु भएको छ। आज बसेको सार्वजनिक लेखा समिति बैठकमा सांसद सुनारले प्रहरी पोसाक खरिदमा भएको भ्रष्टाचारको विषयमा आफू प्रमाणसहित अडिग रहेको दावी पनि गर्नुभएको छ। 15 दिन अघि मागिएको प्रहरी पोसाक खरिदको कागजात अहिलेसम्म नपाएको र यी बीचमा समेत करोडौंको टेन्डर आह्वान गरिएको भन्दै उहाँले आपत्ति जनाउनु भएको छ। आफूले उठाएका प्रश्नमा कुनै सम्झौता नगर्ने भन्दै सांसद सुनारले आफ्नो अभिव्यक्तिले कसैलाई चित्त नबुझेको र मानमर्दन भएको लागेमा अदालत जान चुनौती समेत दिनुभएको छ। सार्वभौम समितिमा आएर सरकारको मानमर्दन गर्ने र जुवारी खेल्ने काम नगर्न समेत उहाँले चेतावनी दिनुभएको छ। यसैको बैठकमा सांसद सुनार र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच प्रहरी पोसाक खरिदको विषयलाई लिएर सरकार चर्की परेको थियो। रासोपाकै अर्का सांसद अमरेश कुमार सिंहले अख्तियारको स्वतन्त्रता खोसेको भन्दै प्रधानमन्त्रीसँग आक्रोश पक्नु भएको छ। राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै सांसद सिंहले अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग भन्दै प्रश्न उठाउनु भएको हो। अख्तियारका पदाधिकारी प्रधानमन्त्री कार्यालय जानु गलत हुने समेत उहाँको भनाइ थियो। गएको असार पहिलो साता अख्तियारको टोलीलाई नै प्रधानमन्त्री कार्यालय झिकाइएको थियो। सरकारी निकाय र कर्मचारीमाथि निगरानी राख्ने निकायलाई नै प्रधानमन्त्री बालन शाहका सहयोगीले कार्यालयमा घण्टौंसम्म केरकार गरेको खबर सार्वजनिक भएपछि आलोचना भएको थियो। कुखुरा व्यवसायीले फेरि पनि अण्डाको भाउ बढाएका छन्। अण्डाको भाउ साउन लागे यता 5 पटक बढाइएको हो। नेपाल लेयर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी सबभन्दा ठूलो एक्सएल अण्डाको भाउ क्रेटको 590 रुपियाँ, ठूलो अण्डाको 575, मिडियमको 535 र सानो प्रति पेटीको 3200 रुपियाँ तोकेको हो। संघले एक साता नबित्दै प्रति क्रेट 15 रुपियाँ भाउ बढाएको छ। व्यवसायीहरूले उत्पादन कम भएका कारण भाव बढाउनु परेको तर्क गर्दै आएका छन्। बर्ड फ्लू संक्रमणका कारण कुखुरा नष्ट गर्नु परेकाले अण्डा उत्पादन कमी भएकाले भाव बढाउनु परेको लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलको भनाइ छ। नेपालमा 168 प्रजातिका लामखुट्टे फेला परेका छन्। विश्व लामखुट्टे दिवसको सन्दर्भ पारेर स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट औलो, डेङ्गी, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले, जापानिज इन्सेफ्लाइटिस लगायतका रोग लाग्ने जानकारी पनि दिएको छ। स्वास्थ्य सेवा विभागका अनुसार गएको आर्थिक वर्षमा लामखुट्टेको टोकाइबाट लाग्ने रोगबाट 78,700 भन्दा बढी नागरिक बिमार परेको छन्। पछिल्लो समय उच्च हिमाली भेगमा समेत लामखुट्टेको टोकाइबाट हुने रोगको जोखिम बढ्दै गएको विभागको भनाइ छ। किट रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालका अनुसार पछिल्लो समय किटजन्य रोग 56 जिल्लामा देखा परिसकेको छ। विभागले 7 प्रदेशमा किटजन्य रोग नियन्त्रणका लागि प्रयोगशाला राखेर काम भइरहेको जनाएको छ। नेपालमा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट पछिल्लो 5 वर्षमा 110 जनाको ज्यान गएको छ।
4: स्वास्थ्य मन्त्रालयका अनुसार यो वर्ष मात्रै 466 जनामा संक्रमण पुष्टि हुँदा 17 जनाको मृत्यु भएको छ। 23 जिल्लाका 51 स्थानीय तहमा जेई संक्रमण देखिएको छ। जेईबाट हुने मृत्यु दर करिब 30% रहेको खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले जानकारी दिनुभयो। यस वर्ष सबैभन्दा बढी झापामा 5 जनाको मृत्यु भएको छ। जेई लामखुट्टेको टोकाइबाट सर्ने भाइरस जन्य रोग हो। यसको सिधै उपचार गर्ने औषधि छैन। उच्च ज्वरो, टाउको दुख्ने, होस गुम्ने तथा गम्भीर अवस्थामा पक्षघात समेत हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन्। मनसुनसँगै जेईको जोखिम बढ्ने भएकाले लामखुट्टेको टोकाइबाट बस्न र खोप लगाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।
3: बाराको जितपुर सिमरा एक दश धुरेकी तीन वर्षीय बालिका गरिमा चौधरीको हत्या भएको विरोधमा आज पनि स्थानीयले पतलैया बिरगंज सड़क बन्द गराएका छन्। स्थानीयवासी हिजो बिहानदेखि यातायात रोकेर सड़क बन्द गराएर प्रदर्शनमा उत्रिएका हुन्। सड़क अवरुद्ध भएपछि बिरगंज पतलैया सड़क खण्डमा सयौं गाड़ी र यात्रुहरू अल्पत्र परेका छन्। हवस् त खबर यति नै, नमस्कार।
2: यो बीएफबीएस गोरखा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: सत्तारूढ राजपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको मुख्यालय बिचौलियाले कब्जा गरेको आरोप लगाउनु भएको छ। उहाँले प्रहरीको पोसाक खरिदमा अनियमितता भएको दावी पनि दोहोऱ्याउनु भएको छ। आज बसेको सार्वजनिक लेखा समिति बैठकमा सांसद सुनार,
1: हामीले 15 दिनभित्रमा त्यो प्रहरीको स्रोत साधन खरिदमा भएका बदमासीका बारेमा हामीले डकुमेन्ट मागेका थियौँ, त्यो आएको आएन। फेरि यही बिचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ। निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्। अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु। कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला। कठघारामा उभिएर जवाफ दिनलाई म तयार छु, तर एउटा सार्वभौम एउटा चाहिँ समितिमा आएर टोपी भुइँमा राखेर जुवारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन।
0: यसअघिको बैठकमा सांसद सुनार र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच प्रहरी पोसाक खरिदको विषयलाई लिएर चर्का चर्की परेको थियो। राजसभाकै अर्का सांसद डाक्टर अमरेश कुमार सिंहले अख्तियारको स्वतन्त्रता खोसिएको भन्दै आपत्ति जनाउनु भएको छ। अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा नभएको भन्दै उहाँले प्रधानमन्त्रीले बोलाउँदा नजान समेत सुझाव दिनुभएको छ। संसदको राज्य व्यवस्था समिति बैठकमा बोल्दै सांसद सिंह,
2: त्यसलाई अख्तियारमा अख्तियार भन्न दिउँ, यो संविधानै निकाले, संविधान निकालेर कुनै मन्त्री प्रधानमन्त्री बोलायो भने तपाईँ नजानु, समिति पार्लियामेन्ट ओभरसाइट कमिटी हो, यहाँ जान मिल्छ, तर प्रधानमन्त्रीको मातहतको संस्था होइन, किनकि तपाईँले त्यो गट्स राख्नुपर्छ। जान जान प्रधानमन्त्री राज्यमा तपाईँको मातहतमा चाहिँ मलाई चिठी दिनुहोस्, के आधारमा चिठी दिन्छ? संविधान निकालेर बोलाउनु, यो निर्वाचन आयोग होइन कि निर्वाचनको लागि कोर्डिनेसन गर्नको लागि बोलाएको, कोर्डिनेसन गर्ने संस्था हुन्छ। तर अख्तियारको मर्यादा दिन प्रतिदिन समाप्त हुँदैछ, र मर्यादा समाप्त भएपछि आफै त्यसको पसिल भ्यालु गर्छ। प्रधानमन्त्री नजरमा अख्तियारको भ्यालु छैन, त्यो सांसदको नजरमा किन हुनुपर्छ? सांसदको नजरमा छैन, मेरो गाउँको मान्छेको किन नजरमा भ्यालु हुनुपर्छ? त्यसमा प्रधानमन्त्री बन्ने बित्तिकै कोही राजा हुँदैन, त्यो राजा र प्रजाको सिस्टमै गणतन्त्र आएर सकिसकेका छ। अख्तियारले आफ्नो दायित्व पुरा गरिरहेको छैन, त्यो पनि अख्तियारको पदाधिकारीको आफ्नै कारणले हो र जुन नियुक्तिको कारण पनि हुनसक्छ।
0: गएको असार पहिलो साता अख्तियारको टोलीलाई नै प्रधानमन्त्री कार्यालय झिकाइएको थियो। सरकारी निकाय र कर्मचारीमाथि निगरानी राख्ने निकायलाई नै प्रधानमन्त्री पालन शाखाका सहयोगीले कार्यालयमा घन्टौँसम्म किरकार गरेको खबर सार्वजनिक भएपछि आलोचना भएको थियो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले धनुषाको मिथिलामा 310 परिवारलाई जग्गाको लालपूर्जा दिइएको जनाएको छ। विभागीय मन्त्री प्रतिभा रावलको सचिवालयले नापजाँच सकिएको 10 वर्षपछि ती परिवारलाई लालपूर्जा दिइएको बताएको छ। नापी कार्यालय धनुषाले मिथिला बिहारी नगरपालिका वडा नम्बर 3 310 परिवारलाई लालपूर्जा दिएको छ। सो स्थानमा सुवासी जग्गाको नापजाँच आर्थिक वर्ष 2072-73 सम्पन्न भएको थियो। नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पूर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो। नेपाल आउने विदेशीले अब अध्यागमनमा लाइन बसेर भिसा लिन नपर्ने भएको छ। अध्यागमन विभागले भदौ 15 गतेदेखि ई भिसा लागू गर्ने तयारी गरेको छ।
3: विभागका अनुसार ई भिजाका लागि आवश्यक प्राविधिक तयारी पूरा भएको छ। विदेशी नागरिकले नेपाल आउनु अघि नै अनलाइनबाट आवेदन र भुक्तानी गरेर भिजा लिन सक्नेछन्। नेपाल पुगेपछि अध्यागमन अधिकारीले ई भिजा जाँच गरी आगमनको छाप लगाउनेछन्। यसले अध्यागमनमा हुने भीड़भाड़ घट्ने र विदेशी पर्यटकलाई पनि सहज हुने विभागले जनाएको छ। यस्तै भिजा नवीकरणका लागि पनि अध्यागमन कार्यालय पुग्नुपर्ने छैन, नेपालकै जुनसुकै ठाउँबाट अनलाइन मार्फत भिजा अवधि थप गर्न सकिनेछ। ई भिजाका लागि विभागले 2080 सालदेखि तयारी गर्दै आएको थियो। कानूनी तथा प्राविधिक तयारी पूरा भएपछि अब पूर्ण रूपमा कार्यान्वयन गर्न लागि हो।
0: नेपालमा 168 प्रजातिका लामखुट्टे फेला परेका छन्। विश्व लामखुट्टे दिवसको सन्दर्भ पारेर स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट औलो, डेङ्गी, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले, जापानिज इन्सेफलाइटिस लगायतका रोग लाग्ने जानकारी पनि दिएको छ। स्वास्थ्य सेवा विभागका अनुसार गएको आर्थिक वर्षमा लामखुट्टेको टोकाइबाट लाग्ने रोगबाट 18,700 बढी नागरिक बिमार परेका छन्। पछिल्लो समय उच्च हिमाली भेगमा समेत लामखुट्टेको टोकाइबाट हुने रोगको जोखिम बढ्दै गएको विभागको भनाइ छ। किट रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालका अनुसार पछिल्लो समय किटजन्य रोग 56 जिल्लामा देखा परिसकेको छ। विभागले 7 प्रदेशमा किटजन्य रोग नियन्त्रणका लागि प्रयोगशाला राखेर काम भइरहेको पनि जनाएको छ। राजकुमार ह्यारी र उहाँका परिवार केही हप्ताभित्र अमेरिकाबाट बेलायत फर्किने खुलासा भएको छ। ड्युक र डचेस अफ ससेक्सले राष्ट्रभारको जिम्मेवारी भने लिनुहुने छैन। लन्डन बाहिर निजी निवासमा बस्ने गरी ह्यारी दम्पत्ति आउँदा नयाँ जन्मिएका नाति समेत हेर्ने गरी राजाले स्वागत गर्ने बताइएको छ। राजकुमार ह्यारीले स्थापना गरेको इन्भिक्टस गेम्स फाउन्डेसनका डेभिड वाइजम्यानले अनपेक्षित खबर नै भए पनि स्वागत योग्य भन्नुभएको छ।
4: For me personally, as a former officer who was wounded in Afghanistan, it's fantastic for us as the veterans community.
0: Khabar etti nai, namaskar, I'm Mahendra.
5: यो BFBS कुलकर्ण रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वैदेशिक सहायता घट्दै जाँदा असाध्यै चुनौतीपूर्ण अवस्था आइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री वाग्ले
4: 40 वर्षसम्म 1-1.5% ब्याजमा पाइने, पहिलो 8 वर्षसम्म तिर्न नपर्ने, त्यस्तो हाइली कन्सेसनल ऋणको अब त्यो झ्याल चाहिँ बन्द हुँदैछ। र म एज अ अर्थमन्त्री आज छु कुर्सीमा, मलाई चिन्ता लागेको छ कि त्यो अब झ्याल ढोका बन्द हुँदैछ। अब हामीले लिने भनेको ग्रान्ट सुकिरहेछ, आइएनजीओहरूको यसै पनि लिमिटेड थियो, त्यसले एकदम कायाकल्प गर्न सक्ने सम्भावना कम थियो,

0: सानो टार्गेटेड इन्भेस्टमेन्टहरूमा गए राम्रो भयो होला, तर ठुला ठुला पूर्वाधारहरूमा, ठुला ठुला इन्स्टिट्युसन्सहरूको ओभरहलिङमा हामीले समुचित उपयोग गर्न सक्ने स्रोतहरू अब थप कठोर र थप अनुदार हुँदैछ। होइन, ब्याज दर बढ्दैछ, ग्रेस पिरियड घट्दैछ, मच्युरिटी पिरियड घट्दैछ, भनेपछि असाध्यै हामीलाई चाहिँ यो चुनौतीपूर्ण चरण अब आउँदैछ।
1: चालु आर्थिक वर्षको बजेटमा 2 खर्ब 12 अर्ब रुपियाँ वैदेशिक ऋण लिने लक्ष्य रहेकोमा वैदेशिक अनुदान भने करिब 62 अर्ब रुपियाँ अनुमान गरिएको छ। कोशी प्रदेशका पहाडी र हिमाली भागमा राति भारी वर्षाको पूर्वानुमान गरिएको छ। मौसमविद हरिप्रसाद दाहालले अन्य भागमा मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान सार्वजनिक गर्नुभएको छ।
2: आज रातिको लागि चाहिँ देशको हिमाली क्षेत्रको थोरै स्थानमा मध्यमसम्मको वर्षा हिमपात हुने सम्भावना देखिन्छ भने देशको पहाडी क्षेत्र साथसाथै चाहिँ कोशी प्रदेशको पनि तराई क्षेत्रको केही स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना देखिन्छ। र रातिको लागि जुन भारी वर्षाको कुरा गर्नुपर्दाखेरि रातिको लागि चाहिँ कोशी प्रदेशको पहाडी र हिमाली भूभागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ।
1: गएको 24 घन्टामा देशका केही ठाउँमा भारी वर्षा समेत भएको छ।
2: यो जुन बागमती प्रदेशको पहाडी र हिमाली क्षेत्र अनि गण्डकी प्रदेशको पहाडी क्षेत्र र लुम्बिनी प्रदेशको चाहिँ हिमाली पहाडी र तराईको पनि एक दुई ठाउँमा चाहिँ भारी वर्षा भएको छ।
1: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री गोकुल बाँसकोटाको नाम जोडिएको सेक्युरिटी प्रेस खरिदका लागि 70 करोड कमिसनको मर्मलाई भएको उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा अख्तियारकै निमित्त सचिव पद्मा भैनालीले सेक्युरिटी प्रेस खरिदको कमिसन वार्ताबारे अनुसन्धान भइरहेको जानकारी दिनुभएको हो। पूर्व मन्त्री बाँसकोटा समेत जोडिएको प्रेस खरिद प्रकरणमा 70 करोड रुपियाँ कमिसनको मर्मलाई गरेको भनिएको अडियो सार्वजनिक भएको थियो। 2076 फागुनमा सार्वजनिक भएको अडियोमा बाँसकोटा र मुद्रण प्रेसका लागि स्विस कम्पनीका नेपाल एजेन्ट विजय प्रकाश मिश्रबीच कमिसनबारे कुराकानी भएको थियो। मिश्रले अडियो सार्वजनिक गरेपछि बाँसकोटाले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। लेखा समितिको 2080 सालको बैठकमा पनि अख्तियारका तत्कालीन प्रमुख आयुक्त प्रेम कुमार राईले अनुसन्धान भइरहेको बताउनु भएको थियो। बाराको जितपुर सिमरा 1-10 धुरेकी 3 वर्षीय बालिका गरिमा चौधरीको हत्या भएको विरोधमा आज पनि स्थानीयले पतलैया बिरगञ्ज सडक बन्द गराएका छन्। स्थानीयवासीले हिजो बिहानदेखि सडक बन्द गराएर प्रदर्शन गरेका हुन्। सडक अवरुद्ध भएपछि बिरगञ्ज पतलैया सडक खण्डमा सयौं गाडी र यात्रु अलपत्र परेका छन्। प्रदर्शनकारीले दोषीमाथि कडा कारवाहीको माग गरेका छन्। प्रहरीका अनुसार साउन 31 गतेदेखि बेपत्ता भएकी बालिका गरिमाको सोही दिन हत्या भएको खुलेको छ। प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये एक आरोपितले बालिकाको हत्या गरेको स्वीकारेको प्रहरीको भनाइ छ। नेपालमा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट पछिल्लो 5 वर्षमा 110 जनाको मृत्यु भएको छ।
3: स्वास्थ्य मन्त्रालयका अनुसार यो वर्ष मात्रै 466 जनामा संक्रमण पुष्टि हुँदा 17 जनाको मृत्यु भएको छ। 23 जिल्लाका 51 स्थानीय तहमा जेई संक्रमण देखिएको छ। जेईबाट हुने मृत्युदर करिब 30% रहेको खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले जानकारी दिनुभयो। यस वर्ष सबैभन्दा बढी झापामा 5 जनाको मृत्यु भएको छ। जेई लामखुट्टेको टोकाईबाट सर्ने भाइरस जन्य रोग हो। यसको सिधै उपचार गर्ने औषधि छैन। उच्च ज्वरो, टाउको दुख्ने, होस गुम्ने तथा गम्भीर अवस्थामा पक्षघात समेत हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन्।
1: बाँकेको कोहलपुर नगरपालिकाले नगर क्षेत्रमा सञ्चालन हुने अटो तथा ई रिक्सा अनिवार्य रूपमा सूचीकृत गर्नुपर्ने व्यवस्था गरेको छ। नगरपालिकाले 7 दिने सूचना जारी गर्दै सूचीकृत नभएका अटो तथा ई रिक्सा सञ्चालन गर्न नदिने जनाएको छ। नगर प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार सूचीकृत सवारी साधनमा नगरपालिकाले पहिचानका लागि स्टिकर टाँच्नेछ। युक्रेनको किबमा रुसले गरेको भारी क्षेपास्त्र आक्रमणमा 11 जनाको मृत्यु भएको छ। 40 जना घाइते छन्। राष्ट्रपति जेलेन्स्कीले प्रतिरक्षा क्षेपास्त्र नहुँदा आक्रमणमा क्षति भोग्नु परेको बताउनु भएको छ। राष्ट्रिय सुरक्षा विज्ञ म्याथ्यु स्मिथले युक्रेन युद्ध अन्त्य हुने छाँट देख्नु भएको छैन।
4: Unfortunately, it's probably going to continue because the capacity to have the ballistic missile interceptors, particularly the PAC-3s, is going down. Ukraine is basically at the bottom of its inventory.
1: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: कांग्रेस सभापति गगन कुमार थापाले राजनीतिक कर्मीमा पदको लोभ जागेको देखेको टिप्पणी गर्नुभएको छ. काठमाडौँको एक कार्यक्रममा सभापति थापाले पाँच पटक प्रधानमन्त्री भइसकेका व्यक्ति छैठौं पटक पदमा पुग्न हतारिएको भन्दै नेताहरूप्रति टिप्पणी गर्नुभएको हो.
4: प्रत्येक 1,00,000मा 1,000 मान्छे सन्तुष्ट, 900,000 मान्छे असन्तुष्ट हुन्छ. अब त्यो 1,000 सन्तुष्ट भएको मान्छेभित्र प्रवेश गरेर हेर्यो भने फेरि पाँच पटक प्रधानमन्त्री भएको मान्छे छैठौं पटक भएन भनेर असन्तुष्ट हुन्छ. दुई पटक सभापति भएको मान्छे तेस्रो पटक हुन पाइन भनेर असन्तुष्ट हुन्छ. सभापति नहुन पाएको मान्छे सब एउटा उदाहरण दिएको मैले, कसैको हकमा लागू नहोस्. हामी हेऱ्यौँ भने मञ्चमा बसेका मान्छे जो जिम्मेवारी पाएका छौँ हामी पनि असन्तुष्ट हुन्छ. अलिक पर बसेको जो मञ्चमा बस्न पाएको पनि असन्तुष्ट हुन्छ. भनेपछि पोलिटिकल पार्टी त एउटा फ्याक्ट्री भयो.
3: पूर्व सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षको भेलामा पुगेर हिन्दू धर्मको वकालत गरेर धर्मको राजनीति अङ्गालेको आरोप लागेका बेला थापाको भनाई आएको छ. भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले धनुषाको मिथिलामा 310 परिवारलाई जग्गाको लालपर्जा दिएको जनाएको छ. विभागीय मन्त्री प्रतिभा रावलको सचिवालयले

0: नापसाँच सकिएको 10 वर्षपछि ती परिवारलाई लालपुर्जा दिएको बताएको छ। नापेकारले धनुषाली मिथिला बिहारी नगरपालिका वडा नम्बर 3 का 310 परिवारलाई लालपुर्जा दिएको छ। सो स्थानमा सुवासी जग्गाको नापजाँच आर्थिक वर्ष 2072-73 सम्पन्न भएको थियो। नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पूर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो। सत्तारूढ रासोपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको मुख्यालय बिचौलियाले कब्जा गरेको आरोप लगाउनु भएको छ। उहाँले प्रहरीको पोसाक खरिदमा अनियमितता भएको दावी पनि दोहोऱ्याउनु भएको छ। आज बसेको सार्वजनिक लेखा समिति बैठकमा सांसद सुनार,
1: हामीले 15 दिनभित्रमा त्यो प्रहरीको स्रोत साधन खरिदमा भएका बदमासीका बारेमा हामीले डकुमेन्ट मागेका थियौँ, त्यो आएको आएन। फेरि यही बिचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ। निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्। अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु। कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला। कठघारामा उभिएर जवाफ दिनलाई म तयार छु, तर एउटा सार्वभौम एउटा चाहिँ समितिमा आएर टोपी भुइँमा राखेर जुवारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन।
0: यसअघिको बैठकमा सांसद सुनार र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच प्रहरी पोसाक खरिदको विषयलाई लिएर चर्का चर्की परेको थियो। गोर्खा वेलफेयर ट्रस्टले गुल्मीको कालीगण्डकी 4 सौरानी भाङखर्कमा 1 घर 1 धारा अन्तर्गत खानेपानी योजना बनाएपछि 35 घर दूरीका 150 जनसङ्ख्या लाभान्वित भएका छन्। बुटोलबाट छवि पाण्डे।
2: सौरेनीका स्थानीय होमबहादुर राणाले 1 महिना अघि गोर्खा वेलफेयर ट्रस्टले खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको बताउनुभयो। उहाँका अनुसार सौरेनी भाङखर्कका सबैको घरमा धारा पुगेको छ। राणाका अनुसार पुरानो खानेपानी आयोजना पहिरोका कारण सञ्चालनमा समस्या भएपछि गोर्खा वेलफेयर ट्रस्टले नयाँ खानेपानी आयोजना बनाइदिएको हो। अहिले घर घरमा खानेपानी पुगेपछि स्थानीय खुसी भएका छन्।
3: लगभग 70-75 घर भन्दा अलि धेरै छ, काम सम्पन्न भएछ, पानी खाइरहेछ। पानी त थियो सर, त्यो त थियो, पहिला गाविस हुँदाखेरि बनाएको थियौँ जिल्लादेखि, त्यो थिएन, जति उठेन सर। अहिले विदेश वेलफेयरबाट राम्रो बनाइदिनु भयो, पानी 1 घर 1 धारा भएपछि त सुविधा हुने भयो नि त सर। खुसी छ।
2: खानेपानी आयोजना उपभोक्ता समिति का सदस्य ओमन पुनले गोर्खा वेलफेयर ट्रस्टले खानेपानी बनाइदिएपछि 24 घण्टा उपलब्ध भएको बताउँदै आगामी 10 वर्षमा खानेपानीका लागि ढुक्क भएको बताउनुभयो। उहाँले मुहान समय पाइप संरक्षण गर्न गोरेटो बाटो समेत बनेको र उपभोक्ता समितिले 2 जना हेरालु राखेर खानेपानीको व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो।
4: पानी त 24 घण्टा आगो आइयो, चालु गर्ने होइन, बन्द हुन्न त्यो त 24 घण्टा आगो आइयो। लगभग हामी भाङखर्क सौरनी गरेर 35 धारा हो, पहिलाको पनि थियो, अहिलेको राम्रो बनाएको छ। यो 10 वर्षसम्म त हिँड्दैन, 10 वर्ष त केही नै हुन्न। ह्यान्डओभर गरेर गएपछि 2 जनालाई राखिएछ, बिग्रियो भने बनाउने उठाने 100 रुपियाँ पर मन सबैले। अहिले त जस्तै परामाने हेर्नु, सिमेन्टेड बाटोमा त केही डराउनै परेन।
2: गोर्खा वेलफेयर ट्रस्टले 20 वर्ष अघि पनि सौरेनी भाङखर्कमा खानेपानी आयोजना बनाएको थियो।
0: नेपालमा 168 प्रजातिका लामखुट्टे फेला परेका छन्। विश्व लामखुट्टे दिवसको सन्दर्भ पारेर स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट औलो, डेङ्गी, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले, जापानिज इन्सेफ्लाइटिस लगायतका रोग लाग्ने जानकारी पनि दिएको छ। स्वास्थ्य सेवा विभागका अनुसार गएको आर्थिक वर्षमा लामखुट्टेको टोकाइबाट लाग्ने रोगबाट 18,700 बढी नागरिक बिमार परेका छन्। पछिल्लो समय उच्च हिमाली भेगमा समेत लामखुट्टेको टोकाइबाट हुने रोगको जोखिम बढ्दै गएको विभागको भनाइ छ। अहिलेसम्मका खबर यति नै। नमस्कार। यो BFBS कुल खबर रेडियो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बेलायती राजकुमार ह्यारी दम्पती अगस्त महिनाको अन्त्यमा अमेरिका छाडेर बेलायत फर्कने भएको छ। पत्नी मेगन मार्कल र दुई सन्तानसहित राजकुमार ह्यारी बेलायत फर्किन लाग्नु भएको हो। तर ह्यारी दम्पती दरबारका सदस्यका रूपमा नभएर आम नागरिक बनेर स्वदेश फर्कन लाग्नु भएको छ। उहाँहरू लन्डन बाहिर बस्ने खबर छ। ह्यारीका छोरा छोरी पनि अर्को महिनादेखि बेलायतका विद्यालयमा पढ्न जाने भएका छन्। बेलायती राजदरबार मामिलाकी टिप्पणीकार डेजी म्याक एन्ड्रयूले ह्यारी दम्पतिको बेलायत फर्किने खबर धेरैका लागि आश्चर्यजनक भएको बताउनु भएको छ।
4: They have kept this secret incredibly well. This will have surprised all royal watchers. The fact that their children are meant to be starting school in just a few weeks at the beginning of the autumn term. Lots and lots of questions left about how relations with William, how relations with Charles. But it is big royal news.
3: इन्भिक्टस गेम्सका प्रमुखहरूले पनि ह्यारी बेलायत फर्कनु राम्रो खबर भएको बताएका छन्। अर्को वर्ष जुलाईमा बर्मिङहममा हुने इन्भिक्टस गेम्समा ह्यारीले सहभागीहरूलाई स्वागत गर्न हुनेछ। स्थायी इतिहासकार क्यारोलिन ह्यारिसले ह्यारीको बेलायत फर्कने निर्णयको पछाडि थुप्रै कारण रहेको बताउनु भएको छ।
5: Prince Harry's Invictus Games are coming up. He has a few other patronages still in the UK, such as Wellchild. And in the grand scheme of things, it's possible that Prince Harry is concerned about his children's titles.
3: ह्यारी स्वदेश फर्कने योजनाबारे राजा चार्ल्सलाई पनि गएको आइतबार मात्रै जानकारी दिइएको खबर छ। परिवारका सदस्यलाई अझ धेरै भेट्न पाउने भएपछि राजा चार्ल्स पनि खुसी हुनुभएको छ। तर अब आम नागरिकको नजर भने ह्यारी र उहाँका दाजु विलियम बीचको सम्बन्धमा केन्द्रित भएको छ।

0: यसअघि बिग्रिएको यी दुई दाजुभाइको सम्बन्ध अब सुधार हुन्छ कि हुँदैन भन्ने पनि प्रश्न उठेको छ। स्काईका सहायक संवाददाता लारा बन्डकले भने यारी र विलियम बीचको सम्बन्ध सुधार गर्न सहज नहुने बताउनु भएको छ।
1: Relations remain really difficult between Harry and his brother Prince William. They don't speak. I think the arrival of the Sussexes does change the optics. The circus that is bound to follow Meghan and Harry will by association be really uncomfortable for the Prince and Princess of Wales.
0: बेलायती गोर्खा सेनाको अवकाश प्राप्त मेजर हितमान गुरुङले मानार्थ मोस्ट एक्सलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर एमबीए उपाधि पाउनु भएको छ। बेलायतका राजाले मेजर गुरुङलाई सम्मान दिनुभएको ब्रिटिस गोर्खा आज नेपाल बिजिएनले जनाएको छ। सन् 1973 2002 ब्रिगेडमा सेवा गरेका मेजर गुरुङले अवकाश पाएपछि रोयल गोर्खा राइफल्स रेजिमेन्टल एसोसिएसनमा सेवा गर्नुभएको छ। अफगानिस्तानको लडाईँमा दिवंगत तथा घाइते सैनिकका परिवारलाई सहयोग गर्न उहाँको योगदान महत्वपूर्ण रहेको बिजिएनका कमान्डर कर्नल डानरेक्स एमबीओले बताउनु भएको छ। गुरुङले रेजिमेन्टल एसोसिएसनमा पूर्णत स्वयंसेवकका रूपमा काम गरेको भन्दै उहाँको योगदानको कदर भएकोमा खुसी लागेको कर्नल रेक्सले बताउनु भएको छ। राज्यसभाका सांसद अमरेश कुमार सिंहले अख्तियारको स्वतन्त्रता खुसीको भन्दै आपत्ति जनाउनु भएको छ। अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा नभएको भन्दै उहाँले प्रधानमन्त्रीले बोलाउँदा नजान समेत सुझाव दिनुभएको छ। संसदको राज्य व्यवस्था समिति बैठकमा बोल्दै सांसद सिंह
2: यसलाई अख्तियारमा अख्तियार बन्न दिउँ, यो संविधान निकाले संविधान निकालेर कुनै मन्त्री प्रधानमन्त्री बोलायो भने तपाईँ नजानु समिति पार्लियामेन्ट्री ओभरसाइट कमिटी हो, यहाँ जान मिल्छ तर प्रधानमन्त्रीको मातहतको संस्था होइन, किनकि तपाईँले त्यो गट्स राख्नुपर्छ। जान जाँदा प्रधानमन्त्री राज्यमा तपाईँको मातहतमा चाहिँ मलाई चिठी दिनु, के आधारमा चिठी दिन्छ? संविधान निकालेर बोलाउनु, निर्वाचन आयोग हुने कि निर्वाचनको लागि कोर्डिनेसन गर्नको लागि बोलाएको, कोर्डिनेसनको संस्था हुन्छ। र अख्तियारको मर्यादा दिन प्रतिदिन समाप्त हुँदैछ र मर्यादा समाप्त भएपछि आफै त्यसको कसरी भ्यालु गर्ने? प्रधानमन्त्री नजरमा त्यागको भ्यालु छैन त सांसदको नजरमा किन हुनु पर्यो? सांसदको नजरमा छैन मेरो गाउँको मान्छेहरू किन नजरमा भ्यालु हुनु पर्यो? त्यसमा प्रधानमन्त्री बन्ने बित्तिकै कोही राजा हुँदैन, राजा र प्रजाको सिस्टमै गणतन्त्र आएर सकिसकेका छ। अख्तियारले आफ्नो दायित्व पुरा गरिरहेको छैन, त्यो पनि अख्तियारको पदाधिकारीको आफ्नै कारणले हो र जुन नियुक्तिको कारण पनि हुनसक्छ।
0: गएको असार पहिलो साता अख्तियारको टोलीलाई नै प्रधानमन्त्री कार्यालय झिकाइएको थियो। सरकारी निकाय र कर्मचारीमाथि निगरानी राख्ने निकायलाई नै प्रधानमन्त्री बालेन शाहका सहयोगी कार्यालयमा घण्टौँसम्म केरकार गरेको खबर सार्वजनिक भएपछि आलोचना भएको थियो। बागमती प्रदेश सरकारको सातौं मुख्यमन्त्रीमा किरण थापा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले एमाले नेकपा र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। थापाले तीन दलका 63 सांसदको समर्थनमा दावी पेश गर्नुभएको थियो। यीबीच बागमतीमा नयाँ सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर राप्रपाभित्र पनि विवाद भएको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापालाई राप्रपाले पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरेको छ। राप्रपाले प्रदेशमा कुनै दललाई समर्थन गर्ने निर्णय नभएको स्पष्ट पार्दै राप्रपा केन्द्रले प्रदेश प्रमुख देवकोटालाई पत्र पठाएको थियो। युक्रेनको किबमा रुसले गरेको भारी क्षेपास्त्र आक्रमणमा 11 ज्यान गएको छ। अवस्था अहिलेसम्मको खबर यति नै, नमस्कार।
3: यो पीएफबीएस गोर्खा

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: रासोपा सभापति रवि लामिछानेले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमाथि राजनैतिक हस्तक्षेप नहुने दावी गर्नुभएको छ. राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा लामिछानेले बिना पूर्वाग्रह काम गरेर इतिहास रच्न आयोगका पदाधिकारीलाई भन्नुभएको छ. सभापति लामिछानेले भ्रष्टाचार सम्बन्धी अनुसन्धान र अभियोजनलाई व्यवस्थित र वस्तुनिष्ठ बनाउन आग्रह समेत गर्नुभएको छ. तर अनुसन्धान र अभियोजनमा मेहनत गर्न उहाँको आग्रह छ. बैठकमा कानून मन्त्री सुविता गौतमले भ्रष्टाचार अभियोगको डरमा कर्मचारीहरू काम गर्न डराइरहेका बताउनु भएको छ.
4: भएको के रहेछ भने अख्तियारले चाहिँ अर्थ मन्त्रालयलाई एउटा केही विषयमा सुझाव पठाएको रहेछ, राय पठाएको रहेछ, अनि त्यो राय पठाएको विषयमा अर्थ मन्त्रालयमा आएको विषय कता कता हाम्रो साथीहरूको हातमा पनि आइपुगेको रहेछ, फोटोकपी आउँछ, अनि त्यसैलाई व्याख्या गरेर हाम्रो साथीहरू जे कुरा ऐनमा लेखिएको छ एकदम स्पष्टसँग यस्तो हो भनेर लेखिएको छ त्यसमा पनि डराएर त्यहाँ राय दिने विषयमा एकदम अप्ठ्यारो मानेर डराएर अर्को राय दिएर पठाउनु भएको स्थिति पनि रहेछ. यो डिसिजन प्यारालाइसिस भयो भने गभर्मेन्टले कसरी काम गर्छ?
3: कङ्ग्रेस सभापति गगन कुमार थापाले राजनीतिक कर्मीमा पदको लोभ जागेको टिप्पणी गर्नुभएको छ. काठमाडौँको एक कार्यक्रममा सभापति थापाले पाँच पटक प्रधानमन्त्री भइसकेको व्यक्ति छैठौँ पटक पदमा पुग्न हतारिएको भन्दै नेताहरूप्रति टिप्पणी गर्नुभएको हो.
5: प्रत्येक एक लाखमा एक हजार मान्छे सन्तुष्ट, 900,000 मान्छे असन्तुष्ट हुन्छ. अब त्यो 1,000 सन्तुष्ट भएको मान्छेभित्र प्रवेश गरेर हेऱ्यो भने फेरि पाँच पटक प्रधानमन्त्री भएको मान्छे छैठौँ पटक भएन भनेर असन्तुष्ट हुन्छ, दुई पटक सभापति भएको मान्छे तेस्रो पटक हुन पाइन भनेर असन्तुष्ट हुन्छ, सभापति नहुन पाएको मान्छे सब एउटा उदाहरण दिएको मैले, कसैको हकमा लागू नहोस्. हामी हेऱ्यौँ भने मञ्चमा बसेका मान्छे जो जिम्मेवारी पाएका छौँ हामी पनि असन्तुष्ट हुन्छ, अलिक पर बसेको जो मञ्चमा बस्न पाएको पनि असन्तुष्ट हुन्छ. भनेपछि पोलिटिकल पार्टीको एउटा फ्याक्ट्री भयो.
3: पूर्व सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षको भेलामा पुगेर हिन्दू धर्मको वकालत गरिँदा धर्मको राजनीति अँगालेको आरोप लागेका बेला थापाको भनाई आएको छ. म्याग्दीको अन्नपूर्ण आधार शिविर जोड्ने मोरिस हर्जोग पदमार्गको स्मार्ट सूचना प्रणाली तयार गरिएको छ. जिल्ला प्रहरी कार्यालय म्याग्दीले क्युआर कोड मार्फत जानकारी दिने गरी प्रणाली बनाएको डिएसपी राजन कार्कीले जानकारी दिनुभएको छ.

0: हामीले क्युआर कोड पनि हामीले यहाँ बनाएको छौँ, यसमा क्युआर कोड बनाएको छौँ। यो क्युआर स्क्यान गरेपछि चाहिँ यसमा चाहिँ जस्तै कुन कुन स्थानमा प्रहरी कार्यालय छ, त्यो प्रहरी कार्यालय सम्पर्क नम्बर कति हो, कुन कुन ठाउँमा बस्ने होटलहरू चाहिँ उपलब्ध छन् लगायत सेवा सुविधाहरू सवारी साधनको चाहिँ नम्बरसहित हामीले चाहिँ यहाँ राखेका छौँ।
1: बेनीदेखि आधार शिविरसम्मका होटल तथा रेस्टुरेन्ट, आश्रयस्थल, सवारी चालकको सम्पर्क नम्बर, गन्तव्यसम्म पुग्न लाग्ने समय, उचाइ जस्ता जानकारी मोबाइलबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ। कुखुरा व्यवसायले फेरि पनि अण्डाको भाउ बढाएका छन्। अण्डाको भाउ साउन लागे यता 5 पटक बढाइएको हो। नेपाल लेयर्स कुखुरा पालक सङ्घले आजदेखि लागू हुने गरी सबभन्दा ठूलो एक्सएल अण्डाको भाउ क्रेटको 590 रुपियाँ, ठूलो अण्डाको 575, मिडियमको 535 र सानो प्रतिपेटीको 3200 रुपियाँ तोकेको हो। सङ्घले 1 साता नबित्दै प्रति क्रेट 15 रुपियाँ भाउ बढाएको छ। व्यवसायहरूले उत्पादन कम भएका कारण भाउ बढाउनु परेको तर्क गर्दै आएका छन्। बर्ड फ्लू संक्रमणका कारण कुखुरा नष्ट गर्नु परेकोले अण्डा उत्पादन कमी भएको लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलको भनाइ छ। तनहुँको ब्यास नगरपालिका 10 दुम्सी चौरको नारेश्वर ताल निर्माण अन्तिम चरणमा पुगेको छ। ताल निर्माण उपभोक्ता समितिका अध्यक्ष विजय दरेले पानी भरिन थालेसँगै आन्तरिक पर्यटक आउन थालेको बताउनु भएको छ।
2: यो सुक्खा जमिनलाई हामी खेतीयोग्य जमिन बनाएर बेमौसमी फलफुलहरू होइन तरकारीहरूको लागि चाहिँ सिँचाइ योजना पनि गर्ने।
3: यो आकाशे पानीकोले होइन यहाँ मूल विभिन्न ठाउँहरू मूलै मूलहरू सङ्कलनले पानी जम्मा हुन्छ।
1: 28 रोपनी क्षेत्रफलमा फैलिएको नारेश्वर तालको बाँध करिब 8 मिटर अग्लो छ भने तालको औसत गहिराइ 2.5-3 मिटरसम्म रहनेछ। दमौलीबाट तालघरे सेवर हुँदै 5 किलोमिटर यात्रा गरेपछि यो ताल पुग्न सकिन्छ। ताप्लेजुङमा हुने अन्तर्राष्ट्रिय आमन्त्रण 4 ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक लाखे यात्रा सञ्चालन समितिका अध्यक्ष सागर माधेनका अनुसार प्रतियोगितामा भारतको टिम समेत सहभागी हुनेछ। भदौ 12 गते उद्घाटन खेलमा ताप्लेजुङ 11 र भारतको जर्जियन युनाइटेड फुटबल क्लब बीच प्रतिस्पर्धा हुनेछ। भदौ 13 गते चितलाङ फुटबल क्लब मकवानपुर र फिदिम स्पोर्टिङ क्लब पाँचथर बीच खेल हुनेछ। प्रतियोगितामा 7 दोबाटो फुटबल क्लब ललितपुर र सलहेस युवा क्लब सिराहा, झापा 11 र नेपाल पुलिस क्लब पनि सहभागी हुनेछन्। विजेताले 7,52,000 रुपियाँ पाउनेछ। लाखे यात्रा पर्वको अवसरमा विक्रम सम्बत 2029 कञ्चनजङ्घा, पाथिभरा लगायत विभिन्न नाममा प्रतियोगिता सञ्चालन हुँदै आएको छ। खबर यति नै, नमस्कार।
4: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: पूर्व प्रधानमन्त्रीका एकजना स्वकीय सचिवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन स्वीकार्न तयार रहेको बताएका छन्। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गंगा दाहालले आर्थिक अनियमितता र पदको दुरुपयोग नगरेको बताउनु भएको हो। सार्वजनिक नोट जारी गर्दै दाहालले आफूहरूलाई सुन्नै नसकिने आरोप लगाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ। भदौ 24 घर चलाउँदा सुन र अवैध नगद भेटिएको विषयमा अख्तियारले छानबिन थालेको भनिएका बेला दाहालको भनाइ आएको छ। दुबईमा 40 अर्ब राखेको ठूला घर जग्गा पाटपाटी लगायतमा लगानी जस्ता आरोप विगतमा लागे पनि चासो नलागेर नबोलेकोमा अब भने बोल्ने बेला आएको दाहालले बताउनु भएको छ। आफ्नो व्यक्तिगत जीवन समेत नभनी आफ्नो बुबालाई छोरीको नाताले सहयोग गर्नु कुनै अपराध होइन भन्दै उहाँले बिना कारण र बिना गल्तीको आरोप स्वीकार्य नभएको उल्लेख गर्नुभएको छ। अख्तियारले पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा, केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य र दाहालसँग समेतसँग बयान लिने खबर बाहिरिएका थिए। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले वैदेशिक सहायता घट्दै जाँदा असाध्यै चुनौतीपूर्ण चरण आइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री वाग्ले
4: 40 वर्षसम्म 1% 1.5% ब्याजमा पाइने, पहिलो 8 वर्षसम्म तिर्न नपर्ने, त्यस्तो हाइली कन्सेसनल ऋणको अब त्यो झ्याल चाहिँ बन्द हुँदैछ। र म एज अ अर्थमन्त्री आज छु कुर्सीमा, मलाई चिन्ता लागेको छ कि त्यो अब झ्याल ढोका बन्द हुँदैछ। अब हामीले लिने भनेको ग्रान्ट सुकिरहेछ, आइएनजीओहरूको यसै पनि लिमिटेड थियो, त्यसले एकदम कायाकल्प गर्न सक्ने सम्भावना कम थियो, सानो टार्गेटेड इन्भेस्टमेन्टहरूमा गए राम्रो भयो होला। तर ठुला ठुला पूर्वाधारहरूमा, ठुला ठुला इन्स्टिट्युसन्सहरूको ओभरहलिङमा हामीले समुचित उपयोग गर्न सक्ने स्रोतहरू अब थप कठोर र थप अनुदार हुँदैछ। होइन, ब्याज दर बढ्दैछ, ग्रेस पिरियड घट्दैछ, मच्युरिटी पिरियड घट्दैछ, भनेपछि असाध्यै हामीलाई चाहिँ यो चुनौतीपूर्ण चरण अब आउँदैछ।
3: चालु आर्थिक वर्षको बजेटमा 2 खर्ब 12 अर्ब रुपियाँ वैदेशिक ऋण लिने लक्ष्य रहेकोमा वैदेशिक अनुदान भने 62 अर्ब रुपियाँ आउने अनुमान गरिएको छ। राष्ट्रपा सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि राजनीतिक हस्तक्षेप नहुने दावी गर्नुभएको छ। राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा लामिछानेले बिना पूर्वाग्रह काम गरेर इतिहास रच्न आयोगका पदाधिकारीलाई भन्नुभएको छ। सभापति लामिछानेले भ्रष्टाचार सम्बन्धी अनुसन्धान र अभियोजनलाई व्यवस्थित र वस्तुनिष्ठ बनाउन आग्रह समेत गर्नुभएको छ। अनुसन्धान र अभियोजनमा मेहनत गर्न उहाँको आग्रह छ। बैठकमा कानून मन्त्री सोभिता गौतमले भ्रष्टाचार

0: को डरमा कर्मचारीहरू काम गर्न डराइरहेका छन् भन्नुभएको छ।
1: भएको के रहेछ भने अख्तियारले चाहिँ अर्थ मन्त्रालयलाई एउटा केही विषयमा सुझाव पठाएको रहेछ, राय पठाएको रहेछ, अनि त्यो राय पठाएको विषयमा अर्थ मन्त्रालयमा आएको विषय कता कता हाम्रो साथीहरूको हातमा पनि आइपुगेको रहेछ, फोटोकपी आउँछ, अनि त्यसैलाई व्याख्या गरेर हाम्रो साथीहरू जे कुरा ऐनमा लेखिएको छ एकदम स्पष्टसँग यस्तो हो भनेर लेखिएको छ त्यसमा पनि डराएर त्यहाँ राय दिने विषयमा एकदम अप्ठ्यारो मानेर डराएर अर्को राय दिएर पठाउनु भएको स्थिति पनि रहेछ। यो डिसिजन प्यारालाइसिस भयो भने गभर्मेन्टले कसरी काम गर्छ?
0: बागमती प्रदेश सरकारको सातौँ मुख्यमन्त्रीमा किरण थापा नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले एमाले, नेकपा र राप्रपा संसदीय दलका नेताको समर्थनमा थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। मुख्यमन्त्री थापासँगै केही मन्त्रीले पनि पद सम्हालेका छन्। थापाले तीन दलका 63 सांसदको समर्थनमा दावी पेश गर्नुभएको थियो। यहीबीच बागमतीमा नयाँ सरकार गठनमा राप्रपाको समर्थनलाई लिएर सुपार्टीभित्र विवाद भएको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापालाई सुपार्टीले पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरेको छ। ब्रिटिश गोर्खाका अवकाशप्राप्त मेजर हितमान गुरुङले मानार्थ द मोस्ट एक्सलेन्ट अर्डर अफ द ब्रिटिश एम्पायर एमपीको उपाधि पाउनु भएको छ। बेलायतका राजाले मेजर गुरुङलाई सम्मान दिनुभएको ब्रिटिस गोर्खाज नेपाल पिजिएनले जनाएको छ। सन् 1973 2002 ब्रिगेडमा सेवा गरेका मेजर गुरुङले अवकाश पाएपछि रोयल गोर्खा राइफल्स रेजिमेन्टल एसोसिएसनमा सेवा गर्नुभएको छ। अफगानिस्तानको लडाइँमा दिवंगत तथा घाइते सैनिकका परिवारलाई सहयोग गर्न उहाँको योगदान महत्त्वपूर्ण रहेको बिजिएनका कमान्डर कर्नल डान रेक्स एमपिओले उल्लेख गर्नुभएको छ। गुरुङले रेजिमेन्टल एसोसिएसनमा पूर्णत स्वयंसेवकका रूपमा काम गरेको भन्दै उहाँको योगदानको कदर भएकोमा खुसी लागेको कर्नल रेक्सले उल्लेख गर्नुभएको छ। गोर्खा वेलफेयर ट्रस्टले गुल्मीको कालीगण्डकी 4 सौरनी भाङखर्कमा एक घर एक धारा अन्तर्गत खानेपानी योजना निर्माण गरेपछि 25 घर दूरीका 150 जनसङ्ख्यालाई खानेपानीको सुविधा पुगेको छ। बुटोलबाट छवि पाण्डेको रिपोर्ट।
2: सौरेनीका स्थानीय होमबहादुर राणाले एक महिना अघि गोर्खा वेलफेयर ट्रस्टले खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको बताउनुभयो। उहाँका अनुसार सौरेनी भाङखर्कका सबैको घरमा धारा पुगेको छ। राणाका अनुसार पुरानो खानेपानी आयोजना पहिरोका कारण सञ्चालनमा समस्या भएपछि गोर्खा वेलफेयर ट्रस्टले नयाँ खानेपानी आयोजना बनाइदिएको हो। अहिले घर घरमा खानेपानी पुगेपछि स्थानीय खुसी भएका छन्।
3: लगभग कति 70-75 घर भन्दा अलि धेरै छ, काम सम्पन्न भएछ, पानी खाइरहेछ। पानी त थियो सर, त्यही त थियो, पहिला गाविस हुँदाखेरि बनाएको थियौँ जिल्लादेखि, त्यो थिएन, जति उठेन सर। अहिले ब्रिटिस वेलफेयरबाट राम्रो बनाइदिनु भयो, पानी एक घर एक धारा भएपछि त सुविधा हुने भयो नि त सर, खुसी छ।
2: खानेपानी आयोजना उपभोक्ता समिति का सदस्य ओमन पुनले गोर्खा वेलफेयर ट्रस्टले खानेपानी बनाइदिएपछि 24 घण्टा उपलब्ध भएको बताउँदै आगामी 10 वर्षमा खानेपानीका लागि ढुक्क भएको बताउनुभयो। उहाँले मुहान समय पाइप संरक्षण गर्न गोरेटो बाटो समेत बनेको र उपभोक्ता समितिले 2 हेरालु राखेर खानेपानीको व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो।
4: पानी त 24 घण्टा आगो आइयो, चालु गर्ने होइन, बन्द हुन्न, त्यो त 24 घण्टा आगो आइयो। लगभग हामी धाङसरको सौरनी गरेर 35 हो, पहिलाको पनि थियो, अहिलेको राम्रो बनाएको छ। यो 10 वर्षसम्म त हिँड्दैन, 10 वर्ष त केही नै हुन्न। ह्यान्डओभर गरेर गएपछि 2 राखिएको छ, बिग्रियो भने बनाउने उठाने 100 रुपियाँ पर मन सबैले। अहिले त जस्तै परामाने हेर्नुहोस्, त्यो सिमेन्टेड बाटोमा त केही डराउनै परेन।
2: गोर्खा वेलफेयर ट्रस्ट 20 वर्ष अघि पनि सौरेनी भाङखर्कमा खानेपानी आयोजना बनाएको थियो, तर त्यो पहिरो गएर मुहानमा क्षति हुँदा राम्रोसँग सञ्चालन भएको थिएन। अहिले मुहान समेत संरक्षण गर्ने गरी करिब 25 लाख लागतमा नयाँ खानेपानी आयोजना निर्माण गरिएको हो।
0: यो थियो छवि पाण्डेको रिपोर्ट। अब खबर फटाफट।
5: चैते धानमा मरुवा रोगको प्रकोपले गोर्खाका किसानलाई यसपालि 1 करोड घाटा। अघिल्लो वर्ष 3,000 टन चैते धान फलेकोमा यो वर्ष मरुवाले उत्पादन आधै घट्यो। आउँदो 12 गतेदेखि सुरु हुने ताप्लेजुङ गोल्ड कपको उद्घाटन खेलमा ताप्लेजुङ 11 र भारतको जर्जियन युनाइटेड क्लब भिड्ने। विजेताले 7,02,083 र उपविजेताले 3,52,083 रुपियाँ पुरस्कार पाउने। सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल। मदन भण्डारी राजमार्ग बनाउँदा घरजग्गा गुमाएका गुल्मीको रिडी भेण्डुवा र रिडी खरज्याङ खण्डका घरधनीले क्षतिपूर्ति रकम पाए। रिडी भेण्डुवा खण्डका 138 जना र रिडी खरज्याङ खण्डका 46 जना घरधनीलाई 10,37,00,000 हाराहारी रकम वितरण। तनहुँ ब्यास 10 को नारेश्वर तालमा बाँध हालेर पुननिर्माण गरेपछि पानी जम्मा हुन थाल्यो। 25 रोपनी क्षेत्रफलको तालमा 30,000 घनमिटर पानी भण्डारण हुने अनुमान। दाङको घोराही राप्ती अस्पतालको बहिरङ्ग सेवाको टिकट लिन अब लाइन बस्न नपर्ने। राप्ती एकेडेमी हेल्थ वा मेरो डाक्टर एपबाट टिकट लिन मिल्ने। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ज्येष्ठ नागरिक र गर्भवती सुत्केरीको घर घरमै पुगेर स्वास्थ्य परीक्षण र पोसिलो खानेकुरा उपहार दिने कार्यक्रम हरेक महिनामा एकपटक 68 वर्ष माथिका नागरिकको चेक जाँच सहित ओखती दिइँदै। र भोजपुरका गाउँपाखामा फलेका आलु सहरका भान्सामा पुग्न थाल्यो। टेम्के मयुङमा किलोको 40 रुपियाँमा पाइने आलु धरानी टहरी पुग्दा 80 सम्ममा बिक्री।
0: बेलायती राजकुमार ह्यारी दम्पति यही अगस्त महिनाको अन्त्यमा अमेरिका छाडेर बेलायत फर्किने भएको छ।
5: पत्नी मेगन मार्कल र 2 सन्तान सहित राजकुमार ह्यारी बेलायत फर्किन लाग्नु भएको हो। तर ह्यारी दम्पति दरबारका सदस्यका रूपमा नभएर आम नागरिक बनेर स्वदेश फर्कन लाग्नु भएको छ। उहाँहरू लन्डन बाहिर बस्ने खबर छ। ह्यारीका छोरा छोरी पनि अर्को महिनादेखि बेलायतका विद्यालयमा पढ्न जाने भएका छन्। बेलायती राजदरबार मामिलाकी टिप्पणीकार डेजी म्याक एन्ड्रयूले ह्यारी दम्पतिको बेलायत फर्किने खबर धेरैका लागि आश्चर्यजनक भएको बताउनु भएको छ।
6: They have kept this secret incredibly well. This will have surprised all royal watchers. The fact that their children are meant to be starting school in just a few weeks at the beginning of the autumn term. Lots and lots of questions left about how relations with William, how relations with Charles, but it is big royal news.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
7: BFBS Gorkha Radio.

0: बीबीसी नेपाली सेवाको साझापखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा संसदीय समितिमा अख्तियार प्रमुखलाई कयौं सुझाव र प्रश्न, आयोग निष्पक्ष हुनुपर्नेमा सत्ता पक्षकै जोड, नेपालमा वैदेशिक सहायतालाई लेखा परीक्षणको दायरामा किन ल्याउन खोजिएको,
1: एउटा कुरो के हो भन्दाखेरि आर्थिक अनुशासन नगरिकन वित्तीय सुशासन आउन सकिँदैन।
0: सार्वजनिक लेखा समितिका सभापति र अन्तर्राष्ट्रिय प्रसङ्गमा रुसले युक्रेनमा गरेका पछिल्ला हमलाहरूमा कम्तीमा 15 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। कियेभका मेयर भिताली क्लिट्स्कोले बीबीसीसँग कुरा गर्दै युक्रेनलाई सर्वसाधारणको सुरक्षा गर्न आफ्ना साझेदार देशहरूबाट थप सहयोग आवश्यक रहेको बताएका छन्। उनको यो भनाई रातभरि भएको अर्को भीषण रूसी बमबारी पछि आएको हो। क्लिट्स्को रूसी आक्रमणमा परेको स्थानको निरीक्षणमा गएका थिए। राजधानीका विभिन्न स्थानमा भएका आक्रमणमा कम्तीमा 15 जनाको ज्यान गएको छ भने 40 भन्दा बढी घाइते भएका छन्। कियेभमा रहेका बीबीसी संवाददाता ड्यान जनसन भन्छन्, शहरको बाहिरी भेगमा कैयौं आवासीय भवनहरूमा क्षति पुगेका छन् भने केही घरहरू त्यत्तिकै देखिन्छन्। त्यो क्षेत्रमा बस्ने कम्तीमा 2 जनाको ज्यान गएको छ, थुप्रै घाइते भएका छन् अनि बाँचेकाहरू पनि घरबार विहीन भएका छन्। स्थानीय विद्यालयहरू र बाल अस्पतालमा पनि क्षति पुगेका छन्। बीबीसीका ड्यान जनसनको भनाई। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा क्षेत्रमा रहेको मोल्डोभासँगको एउटा सीमा नाकामा रूसी ड्रोनले आक्रमण गरेको बताएका छन्। इबोला प्रकोप नियन्त्रण गर्न सहयोग पुर्याउने उद्देश्यले 70,000 मात्रा खोपको नयाँ खेप प्रजातान्त्रिक गणतन्त्र कङ्गो पठाइँदैछ। खोप आपूर्ति सम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूहका अनुसार उक्त खेपमा अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणमा खटिएका स्वास्थ्य कर्मीहरूका लागि 50,000 मात्रा खोप रहेका छन्। हालसम्म इबोलाबाट 5,000 भन्दा बढी संक्रमित भएका छन्, जसमा 2300 को मृत्यु भइसकेको छ। संयुक्त राष्ट्रसंघले अफगानिस्तानको तालिबान सरकारले 11 दिन अघि हिरासतमा लिएका आफ्ना 2 कर्मचारीलाई रिहा गरेको जनाएको छ। ती 2 कर्मचारीलाई हेरात प्रान्तमा पक्राउ गरिएको थियो। तालिबानको गुप्तचर निकायले उनीहरूलाई किन पक्राउ गरिएको थियो भन्ने कारण बताएको छैन। स्थानीय समाचारहरूका अनुसार ती 2 कर्मचारीले हेरात प्रान्तमा महिलाहरूलाई हिरासतमा लिएको विषयमा जानकारी गराएका थिए। तालिबानले 5 वर्ष अघि शक्तिमा फर्किएपछि महिला र बालिकाहरूको धेरै अधिकारमाथि नराम्ररी बन्देज लगाएको छ। दक्षिण कोरियाको सेनाका अनुसार उत्तर कोरियाले प्योङयाङ क्षेत्रबाट करिब 10 वटा छोटो दूरीका बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। ती क्षेप्यास्त्रहरू कोरियाली प्रायद्वीपको पूर्वतर्फ समुद्रतिर प्रहार गरिएका थिए। जापानका अधिकारीहरूले ती क्षेप्यास्त्रहरू जापानको विशेष आर्थिक क्षेत्र इइजेड बाहिर खसेको देखिएको बताएका छन्। यी प्रक्षेपणहरू दक्षिण

0: कोरिया र अमेरिका बीच भइरहेको संयुक्त सैन्य अभ्यासका क्रममा भएका हुन्। र बङ्गलादेशको संसदले मिर्जा फखरुल इस्लाम आलमगीरलाई 35 वर्षमा देशको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपतिमा चुनेको छ। सन् 2024मा विद्यार्थीले गरेको प्रदर्शनपछि सत्ताबाट बाहिरिएकी पूर्व प्रधानमन्त्री शेख हसिनाका उनी मुख्य विपक्षी थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा सांसदहरूले जोड दिएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सत्तारूढ तथा विपक्षी दलका सांसदहरूले आयोगका पछिल्ला काम कारवाहीबारे प्रश्न समेत गरे। प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगले गर्दै आएका गतिविधिको प्रतिरक्षा गरेका छन्। सुनौ एक रिपोर्ट। समितिको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उनकै शब्दमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट त्रास सृजना हुन नहुने बताइन्।
2: संस्थाको दल चाहिँ त्रास सृजना गरेर हामी अख्तियार दुरुपयोग अनुसन्धान आयोग एकदम बलियो छौँ भनेर त्यो कदरी बोक्ने संस्था हुनु हुँदैन। त्यो चाहिँ निष्पक्षता, व्यवसायिकता र सुशासन कायम गर्नका लागि अझ भनौँ प्रमाणका आधारमा अनुसन्धान अभियोजन हुन्छ है भन्ने एउटा विश्वास जगाउने संस्था।
1: प्रधानमन्त्री कार्यालयमा अख्तियार प्रमुख र आयुक्तहरूलाई झण्डै थुनेर पासपोर्ट छपाई प्रकरणमा मुद्दा चलाउन दबाब दिएको लगायतका विषयले पनि बैठकमा प्रवेश पायो। सत्तापक्ष र विपक्षी सांसद मध्ये केहीले प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा जान नहुने सुझाव दिए भने केहीले त्यसबारे चासो राखे। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणदेखि कोविड महामारीका बेला भएको भनिएको अनियमिततासम्मका विषयमा अख्तियारलाई प्रश्न गरे।
3: नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा किन यसले मुद्दा चलाएन? कोविडको बेला देश पुरै मर्ने अवस्थामा थियो। हामी मान्छे मरेका मान्छे बोकिरहेको छौँ। तर सरकारले उम्मी घोटाला गरेर अरबौँ रुपियाँ मुद्दा
1: बैठकमा प्रमुख आयुक्त राईले राहदानीबारे पहिले उजुरी परेको र बोलाइएपछि आफू र प्रधानमन्त्री कार्यालय गएको जानकारी दिए। उनले अख्तियारलाई बोलाउन सकिने भन्दै प्रधानमन्त्रीको बचाउ गरेको देखियो। अर्को विषय, प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले वैदेशिक सहायतालाई पारदर्शी बनाउन र लेखा परीक्षणको दायराभित्र रहेर रकम परिचालन गर्नका निम्ति आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। यसै सन्दर्भमा हामीले समितिका सभापति भरत बहादुर खड्कालाई पछिल्लो निर्देशन दिनुको कारणबारे सोधेका छौँ।
4: हाम्रो देशको आफ्नो किसिमको संविधान छ, नियम छ, कानुन छ, अडिटिङ गर्ने प्रणाली छ। त्यसैले गर्दाखेरि दात्री संस्थाले दिएको जुन रकम हो पारदर्शी हुनुपर्छ भन्ने सबैको ध्यानै त्यतातिर छ, सबैको जनताको। त्यसैले गर्दाखेरि कुन कुन ठाउँमा कति खर्च हुँदो रहेछ, नेपालको अडिटिङ सिस्टममा त्यो आउनु पर्यो, महालेखा परीक्षकको रिपोर्टमा त्यो पनि आउनु पर्यो, त्यसलाई त्यही ढङ्गले व्यवस्थापन गर्दा अझ राम्रो हुन्छ। अर्को कुरा, हामी त्यो अनुदान चाहन्छौँ तर नेपाली जनताको निर्सको आधारमा त्यो आउनु पर्छ।
1: नेपालको आवश्यकता के हो त्यो अनुसार हुनु पर्यो।
4: हो त्यो अनुसार, किन नेपाल सरकारले कुनै पनि ऋण लिँदा या अनुदान ल्याउँदा हाम्रो यहाँको निर्सलाई पहिलो प्राथमिकतामा राखेर निर्सको आधारमा हामीले लिने हो। हामीलाई दिने जुन रकमको बजेट खर्च हुन्छ त्यो पारदर्शी ढङ्गले नेपालको लेखा प्रणालीमा त्यो जोडिनु पर्छ, त्यो ढङ्गले यसलाई व्यवस्थापन गर्नुपर्छ।
1: यो दिशामा अगाडि बढ्नका लागि देखिएका चुनौती के कस्ता छन्?
4: एउटा कुरो, अब हाम्रो देश साह्रै अब अन्डर डेभलपमेन्ट छ, आर्थिक दृष्टिकोणले कमजोर छ, हामीले मागेर बस्नुपर्ने अवस्था छ होइन। त्यसैले कमजोर मुलुकहरूलाई आफ्नो हिसाबले कुनै पनि काम गराउन सजिलो चाहिँ छैन।
1: के भनिन्छ भने माग्ने भन्दा दिनेको हात जहिले पनि माथि हुन्छ। उसो भए दाताहरूले नेपालले राख्ने शर्तहरू मानेनन् भने त्यो अवस्थामा के गर्ने भन्ने विषयमा पनि छलफल भयो आज?
4: भयो, त्यो विषयमा पनि किन छलफल नभन्नु। तपाईँले कति राम्रो कुरा गर्नुभयो, धन्यवाद। जब मान्छेले हात थाप्नु पर्यो भने हात थाप्ने मान्छे कमजोरै हुन्छन्। कतिपय कुराहरू उनको इन्ट्रेस्टको आधारमा काम गर्नुपर्ने कुरा हुन्छ। तर एउटा कुरो के हो भने दाताहरूलाई उनीहरूलाई कन्ट्रोल गर्नुपर्छ, उनीहरूलाई निगरानी राख्नुपर्छ भन्ने हाम्रो मनसाय होइन। हाम्रो खालि मकसद के हो भन्दाखेरि अब यो पारदर्शी ढङ्गले कुनै पनि कुरालाई अगाडि बढाउनु पर्छ। यो लोकतन्त्र हो, लोकतन्त्रमा पारदर्शी जवाबदेहिता भनेको महत्वपूर्ण पक्ष हुन् भन्ने कुरो उहाँहरूले नै सिकाएका हुनाले, हामी पनि सिक्दै गएको मुलुक हुनाले हाम्रो भनाइ के हो भन्दा तात्री संस्थाहरूले पनि जुन मानवीय सहयोगको लागि नेपाललाई दिने कुरा उनको इन्ट्रेस्ट भन्दा नेपालको आवश्यकता के हो मैले अघि पनि निवेदन गरेँ, त्यो आधारमा उहाँहरूले दिनु पनि पर्छ। एउटा कुरो के हो भन्दाखेरि आर्थिक अनुशासन नगरिकन वित्तीय सुशासन आउन सकिँदैन, त्यसैले जुन देशमा रकम खर्च हुन्छ, अनुदान भनौँ, ऋण भनौँ, सहयोग भनौँ, र त्यो देशको लेखा प्रणालीमा पनि यसलाई जोड दिँदा यो पारदर्शी ढङ्गले हाम्रो मुलुकमा यति पैसा आयो, यो शीर्षकमा यति पैसा आयो, यति खर्च भयो, यो तरिकाले खर्च भयो, यसको उपलब्धि यति आयो भन्ने कुरा हुँदा दिने दातालाई पनि यसले उनको हाइटै बढाउँछ, उनका प्रतिको कन्फिडेन्स बिल्डअप गर्छ जस्तो मलाई लाग्छ।
1: सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्का। एलपी ग्यास आपूर्ति सम्बन्धी एउटा विषय, नेपाल आयल निगमका अधिकारीहरूले भारतलाई मासिक 60,000 मेट्रिक टनसम्म ग्यास उपलब्ध गराइदिन अनुरोध गरिएको भन्दै आपूर्ति बढेसँगै वितरण प्रणाली सहज हुने क्रममा रहेको बताएका छन्। तर अझै पनि कैयौँ ठाउँमा सहजै खाना पकाउने ग्यास खरिद गर्न नपाइरहेको उपभोक्ताले गुनासो गर्दै आएका छन्। हामीले नेपाल आयल निगमको एलपिजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्यायलाई मासिक 60,000 मेट्रिक टनसम्म एलपिजी आउन थालेमा सङ्कट टर्छ त भनेर सोधेका छौँ।
5: पक्कै पनि टर्नुपर्छ, किनभने हामीले विगतमा साबिकमा चाहिँ कति मगाउँथ्यौँ, जति बेला नर्मल हुन्थ्यो भन्दाखेरि त्यति बेला 40-47,000 मेट्रिक टन मगाउँथ्यौँ, त्यतिले पनि मार्केट पुगिरहेको थियो। चैत वैशाख जेठ महिना र करिब करिब असाढको अन्तिमसम्म चाहिँ यो 7.1 केजीमा हामीले फिल गर्न थालेपछि अलिकति डिमान्ड चाहिँ घटेर गयो। त्यति बेला चाहिँ हामीलाई चाहिँ के लाग्यो भने उपभोक्ताहरूलाई 7.1 केजीको सिलिन्डरमा खासै रुचि दिन रहेछ जस्तो आयात परिमाणले पनि त्यति देखाइरहेको थियो। अहिले पछिल्लो समय चाहिँ फेरि 14.2 केजी हुँदाखेरि जति थियो त्यही हिसाबले आयात गर्ने सोच बनाएको थियौँ, तर त्यतिले नपुग्ने जस्तो देखियो। त्यसपछि हामीले अगस्त महिनाको लागि भनेर 55,000 मेट्रिक टनको एलोकेसन पठायौँ। हामीले उहाँलाई अझ रिक्वेस्ट के गर्ने भने 55-60,000 मेट्रिक टनसम्म चाहिँ आपूर्ति गरिदिनेको लागि अनुरोध गर्यौँ। यो भएको कारणले अब यति केही समय आइसकेपछि अहिले जुन अलिकति असहज जस्तो देखिएको छ यो पूर्ण रूपले सहज भएर जाने हामीलाई विश्वास छ।
1: अबको 1-2 हप्तामा सामान्य अवस्थामा फर्किएला
5: त्यो सम्भावना धेरै देखिएको छ गणेश सर, किनभने हामीले पनि के देखेका छौँ भने हिजो मात्र पनि हामीले एउटा विज्ञप्ति सार्वजनिक गर्यौँ जसमा विगतका महिनाहरूमा भन्दा हाम्रो साउन महिनामा चाहिँ आयातको अवस्था राम्रो भएको चाहिँ त्यो विज्ञप्तिले पनि देखाउँछ। जस्तो साउन महिनामा मात्रै 57,316 मेट्रिक टन आयात हुँदाखेरि त्यसको इक्विभ्यालेन्टमा 40,00,000 सिलिन्डर चाहिँ बिक्री भएको देखाउँछ। यो चाहिँ अघिल्लो महिनाभन्दा 9,00,000 सिलिन्डर बेसी भएको हुँदाखेरि अब हामी यो आयातको अवस्था पनि बलियो राम्रो र नियमित भइरहेको हुँदाखेरि यसले चाँडै नै यहाँले भने जस्तै 1-1.5 हप्तामा चाहिँ यो समस्या समाधानतर्फ पूर्ण रूपले चाहिँ समाधानतर्फ नै उन्मुख हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ।
1: अब अन्त्यमा एउटा संसदीय समितिले ग्यास सिलिन्डरको ट्र्याकिङको विषयमा पनि जोड दिएको छ, त्यो दिशामा नेपाल आयल निगम कसरी अगाडि बढ्छ?
5: केही समय अगाडि पनि यो संसदीय समितिले नेपाल आयल निगमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई एलपिजी सिलिन्डरको ट्र्याकिङ नभएको कारणले गर्दाखेरि कसले कति सिलिन्डर लगे अथवा कोसँग कति सिलिन्डर छ भन्ने थाहा हुन नसकेको हुँदा यसले ट्र्याकिङ गरिहाल्नु पर्यो भने संसदीय समितिको निर्देशन पश्चात नेपाल आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग पनि समन्वय गरिरहेको छ र हामीले पनि एउटा चाहिँ के अध्ययन चाहिँ अगाडि बढाइरहेको छौँ भने यो एलपिजी ट्र्याकिङलाई चाहिँ अगाडि बढाउनु पर्छ। अब यसको एक किसिमको वेब एप्लिकेसन जस्तो बनाएर त्यहाँ चाहिँ अब धेरै नै युजरहरूले युज गर्न सक्ने भएको हुँदाखेरि त्यसमा चाहिँ हरेक सिलिन्डरको सिरियल नम्बर हुन्छ, हरेक उद्योगसँग आफूसँग भएका सिलिन्डरहरूमा सिरियल नम्बरहरू हुन्छन्, त्यसको आधारमा कुन उद्योगसँग कति सिलिन्डर छ र त्यो चाहिँ डिलर मार्फत उपभोक्ताका इन्डिभिजुअलसम्म चाहिँ पुगेको छ, खाली सिलिन्डर अथवा भरि सिलिन्डरको अवस्था के छ भन्ने कुराको चाहिँ ट्र्याकिङ गर्ने मोडालिटीमा विभिन्न चरणमा छलफलहरू भइरहेछन्, यसको प्राविधिक कुराहरूमा छलफलहरू भइरहेछ।
1: नेपाल आयल निगमको एलपिजी तथा एभिएसन विभागका निर्देशक विनित मणि उपाध्याय। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, रुसका पछिल्ला हमलाहरूमा युक्रेनको राजधानी किएभमा कम्तीमा 15 जनाको ज्यान गएको छ। किएभका मेयरले युक्रेनले हवाई रक्षा क्षेपास्त्रको अभावको निरन्तर सामना गरिरहेको बताएका छन्। युक्रेनको आपतकालीन सेवाले रुसले रातभरि गरेको हमलामा आवासीय भवनका साथै विद्यालय र बाल अस्पतालमा समेत क्षति पुगेको जनाएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
0: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली युक्रेनसँग पर्याप्त नहुँदासम्म रूसले शान्तिबारे गम्भीर भएर नसोच्ने बताए। बीबीसी न्यूजसँग कियेभ स्थित एउटा क्षतिग्रस्त आवासीय भवनमा कुरा गर्दै मेयर भिताली क्लिट्स्कोले उनकै शब्दमा साझेदारहरूबाट गोला बारूद र क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली युक्रेनलाई आवश्यक परेको बताए। क्लिट्स्को सोलोमियान्स्की जिल्लामा क्षतिको अवस्था हेर्न पुगेका थिए। उनको वरिपरि आपतकालीन सेवामा कार्यरत कर्मचारीहरू कामलाई निरन्तरता दिइरहेका थिए भने मानिसहरू आफ्नो क्षतिग्रस्त घरको बाहिर उभिरहेका थिए। ती मध्ये एक भलेरिया बोन्दरुक थिइन् जो दक्षिणी युक्रेनमा रहेको आफ्नो घर बमबारीमा परेपछि सुरक्षित ठाउँ खोज्दै आफ्नी छोरी लिएर सोलोमियान्स्की आएकी थिइन्। यो युद्धको क्रममा उनी दोस्रो पटक घरबार विहीन भए किचन
1: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: There are no programs on this channel at present. BFD. Details of all our services are at bbcworldservice.com.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: गएको चार महिनामा 11,004 जना कर्मचारी कारवाहीमा परेका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। अघिल्लो वर्ष यही अवधिमा करिब 3,000 जना मात्रै कारवाहीमा परेका थिए। कार्यालय मार्फत रहेको राष्ट्रिय सतर्कता केन्द्रले आचार संहिता उल्लङ्घन गर्ने 10,268 जना समेत उनीहरूलाई कारवाही गरेको जनाएको छ। केन्द्रका अनुसार गएको चैतदेखि साउनसम्म दर्ता भएका 1,298 उजुरीमध्ये 86% उजुरी फर्स्युट भएका छन्। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो कार्य सम्पादन 12% बढी हो। गएको चैतदेखि साउनसम्म कार्यालय अनुगमनको संख्या पनि झन्डै 3 गुणाले बढाएर 924 पुर्याइएको छ। यस अवधिमा तोकिएको पोसाक नलगाउने 645 र कार्यकक्षमा अनुपस्थित 91 जना कर्मचारी कारवाहीमा परेका छन्। अघिल्लो वर्षको सोही अवधिमा 318 कार्यालय अनुगमन गर्दा 2,775 कर्मचारी कारवाहीमा परेका थिए। नवलपुरको गैंडाकोट 14 भागरको जंगलमा हराएका 2.5 वर्षीय बालकको 50 घण्टापछि सकुशल उद्धार भएको छ। मंगलबार दिउँसो हराएका शिवान तामाङलाई सुरक्षाकर्मी र स्थानीयवासीले खोजी गर्ने क्रममा 2 रात र 3रो दिन खोजी गर्ने क्रममा 5 किलोमिटर टाढा जंगलमै फेला पारेका हुन्। आमा बुबा रोजगारीका लागि भारतमा बस्दै आएका शिवान हजुरआमासँग बस्दै आउनुभएको थियो। हजुरआमा यामकुमारी आले जंगल गएका बेला शिवान हराएपछि तत्कालै प्रहरी टोली खटिएको थियो। अस्थायी प्रहरी पोस्ट बेतहिदामा कार्यरत प्रहरी हवलदार प्रतीक थापा मगर पनि खोजीमा जानुभएको थियो।
4: 3:30 बजे नै मुभ भएर 4 जनाको टोली गएर त्यसपछि सोधखोज गर्दै हामी जङ्गलतिर लाग्या हो, च्याउ खन्नलाई गएको हो भन्ने कुरो बुझिएपछि हामी जङ्गलतिर लायौँ र खोला खल्तीतिर हेर्दाखेरि नै हामीले नभेटिसकेपछि फेरि हामीले माथिल्लो हाम्रो निकायमा जिल्ला प्रहरी कार्यालय र गरेकोलाई जानकारी गराएर फेरि थप मद्दत बोलाएर त्यसपछि रात त्यो दिन पानी पनि परेको थियो। रातभरि राति लगभग 12 बजेसम्म पनि खोज्यो हामी जङ्गलको एरियामै र खोल्टा खोल्टीमा, त्यसपछि भेटिएन। त्यसपछि त्यो दिन 12 बजेपछि पानी बेसरी परेको कारणले हामी माथि जानै सकिएन। अनि भोलिपल्ट फेरि हामी थप मद्दत सहित सशस्त्र बोलाएर फेरि माथि डाँडासम्म गइयो, सबैतिर चाहिँ गइयो। जुन बच्चा भेटेको ठाउँमा चाहिँ हामी पुगेको छैन, आज मात्रै पुग्यो। अब अनि हामी एकपट्टिको पाटामा गएको, दोस्रोपट्टि पाटामा चाहिँ बच्चा पुगेर रहेछ। अनि लगभग भनेको घटनास्थलबाट चाहिँ 5 किलोमिटर 4.5 किलोमिटर माथि पुगेर चाहिँ बच्चा भेटिएको हो।
3: बच्चा तपाईँहरूले राति 12 बजीसम्म पनि खोज्नुभयो पहिलो रात, अनि दोस्रो दिनभरि खोज्नुभयो कि राति खोज्नुभयो कि भएन?
4: बिहान 7 बजेबाट बेलुका 8 बजेसम्म खोजियो हामीले।
3: अनि कतिजना जति हुनुहुन्थ्यो गाउँले अनि सुरक्षाकर्मी गरेर?
4: हाम्रो सुरक्षाकर्मी मात्रै लगभग 17 हामी गर्दा चाहिँ 40 जनाको टोली थियो हाम्रो सुरक्षाकर्मी मात्रै, र गाउँलेको सबै गर्दाखेरि लगभग 200 जना जति टोली थियो हाम्रो टोटली।
3: अब बालक भेटिएको ठाउँमा पुग्ने टोली मध्येमा तपाईँ पनि हुनुहुन्थ्यो, अनि तपाईँहरूले खोजी गर्दाखेरि कस्तो अनुभव गर्नुहुन्थ्यो? बालकलाई के भयो होला भन्ने जस्तो लाग्थ्यो?
4: त्यही त, अब स्थानीयको भनाइअनुसार चाहिँ त्यहाँ अब कुनै पनि वन्यजन्तुहरू चाहिँ त्यस्तो बाघ भालुहरू केही पनि नआउने ठाउँमा अहिलेसम्म हामीले थाहा पाएको छैन भन्नुभयो। त्यसपछि स्थानीयको भनाइअनुसार चाहिँ के अरे वन मान्छेले लगेको हो कि भन्ने चाहिँ शङ्का एकदमै गरेका हुन् उनीहरूले चाहिँ ग्यारेन्टीका साथ भनेका हुन्। र अब उहाँहरूले हेराउने के अब धामी झाँक्री पनि लाउनु भयो, त्यो लाउँदाखेरि नि वन झाँक्रीले नै लिएर गएको भन्ने चाहिँ भन्यो, मान्छे सुरक्षित नै छ भन्यो। त्यस कारणले हामी वन जङ्गलतिर नै केन्द्रित भएर त्यसपछि खोज्न थालेको हो हामी।
3: सुरक्षाकर्मी र स्थानीयले बालक शिवानलाई अनुहारमा चोट लागेको अवस्थामा भेटेका थिए। बालकको स्वास्थ्य अवस्था सामान्य भएको बताइएको छ। म्याग्दीको अन्नपूर्ण आधार शिविर जोड्ने मोरिस हर्जोग पदमार्गको स्मार्ट सूचना प्रणाली तयार गरिएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले क्युआर कोड मार्फत जानकारी दिने गरी प्रणाली बनाएको डिएसपी

0: कार्कीले जानकारी दिनुभएको छ।
1: सुरक्षा प्लस उहाँहरूलाई सहज तरिकाले जानकारी सूचना प्राप्त हुने हिसाबले एउटा हामीले क्युआर कोड पनि हामीले यहाँ बनाएको छौँ, यसमा क्युआर कोड बनाएको छौँ। यो क्युआर स्क्यान गरेपछि चाहिँ यसमा चाहिँ जस्तै कुन कुन स्थानमा प्रहरी कार्यालय छ, त्यो प्रहरी कार्यालय सम्पर्क नम्बर कति हो, कुन कुन ठाउँमा बस्ने होटलहरू चाहिँ उपलब्ध छन् लगायतका सेवा सुविधाहरू सवारी साधनको चाहिँ नम्बरसहित हामीले चाहिँ यहाँ राखेका छौँ।
0: क्रिकेटर दिपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको T20 अलराउन्डर वरियतामा तेस्रो स्थानमा उक्लिनु भएको छ। नेपाली T20 पुरुष क्रिकेट टोलीका कप्तान ऐरी आइसिसीको पछिल्लो वरियता अनुसार 256 रेटिङ अङ्कका साथ वरियताको तेस्रो स्थानमा पुग्नु भएको छ। जिम्बाब्वेका कप्तान सिकन्दर राजा पहिलो तथा पाकिस्तानका युवा अलराउन्डर साइम अयुब दोस्रो स्थानमा हुनुहुन्छ। T20 अलराउन्डर वरियतामा नेपालका कुशल बुर्तेल 27 स्थानमा रहनु भएको छ। खबर यति नै, नमस्कार, म महेन्द्र।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पूर्व प्रधानमन्त्रीका एकजना सुकी सचिवले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिन स्वीकार्न तयार रहेको बताएका छन्। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका सुकी सचिव गंगा दाहालले आर्थिक अनियमितता र पदको दुरूपयोग नगरेको भन्दै अनुसन्धानका लागि तयार रहेको बताउनु भएको हो। सार्वजनिक नोट जारी गर्दै दाहालले आफूहरूलाई सुन्नै नसकिने आरोप लगाइएको बताउनु भएको छ। भदौ 24 घर जल्ने बेला सुन र अवैध नगद भेटिएको आरोप लगाउँदै अख्तियारले छानबिन थालेको भनिएका बेला दाहालको भनाई आएको हो। अख्तियारले पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवा, केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य समेतसँग बयान लिने खबर बाहिरिएका थिए। गएको 4 महिनामा 11,400 कर्मचारी कार्यवाहीमा परेका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
4: अघिल्लो वर्ष यही अवधिमा करिब 3,000 मात्रै कार्यवाहीमा परेका थिए। कार्यालय मार्फत रहेको राष्ट्रिय सतर्कता केन्द्रले आचार संहिता उल्लङ्घन गर्ने 10,268 समेत उनीहरूलाई कार्यवाही गरेको जनाएको छ। केन्द्रका अनुसार गएको चैतदेखि साउनसम्म दर्ता भएका 1,298 उजुरीमध्ये 86% उजुरी फर्स्युट भएका छन्। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो कार्य सम्पादन 12% बढी हो। गएको चैतदेखि साउनसम्म कार्यालय अनुगमनको संख्या पनि झण्डै 3 गुणाले बढाएर 924 पुर्याइएको छ। यस अवधिमा तोकिएको पोसाक नलगाउने 645 र कार्यकक्षमा अनुपस्थित 91 कर्मचारी कार्यवाहीमा परेका छन्। अघिल्लो वर्षको सोही अवधिमा 318 कार्यालय अनुगमन गर्दा 2,775 कर्मचारी कार्यवाहीमा परेका थिए।
3: नवलपुरको गैडाकोट 14 भागरको जंगलमा हराएका 2.5 वर्षीय बालकको 50 घण्टापछि सकुशल उद्धार भएको छ। दिउँसो हराएका शिवान तामाङलाई मंगलबार दिउँसो हराएका शिवान तामाङलाई सुरक्षाकर्मी र स्थानीयवासीले खोजी गर्ने क्रममा 2 रात र तेस्रो दिन खोजी गर्ने क्रममा 5 किलोमिटर टाढा जंगलमै फेला पारिएको हो। आमा बुबा रोजगारीका लागि भारत बस्दै आएका शिवान हजुरआमासँग बस्दै आउनु भएको थियो। हजुरआमा यमकुमारी आले जंगल गएका बेला शिवान हराएपछि तत्कालै प्रहरी टोली खटाइएको थियो। अस्थायी प्रहरी पोस्ट बेतहिदामा कार्यरत प्रहरी हवलदार प्रतीक थापा मगर पनि खोजीमा जानुभएको थियो।
5: साढे 2 बजे नै मुभ भएर 4 जनाको टोली गएर त्यसपछि सोधखोज गर्दै हामी जंगलतिर लाग्या हो, च्याउ खन्नलाई गएको हो भन्ने कुरो बुझिएपछि हामी जंगलतिर लायौँ र खोला खल्तीतिर हेर्दाखेरि नै हामीले नभेटिसकेपछि फेरि हामीले माथिल्लो हाम्रो निकायमा जिल्ला प्रहरी कार्यालय र गणेकोटलाई जानकारी गराएर फेरि थप मद्दत बोलाएर त्यसपछि रात त्यो दिन पानी पनि परेको थियो। रातभरि राति लगभग 12 बजेसम्म पनि खोज्यो हामी जङ्गलको एरियामै र खोल्सा खोल्सीमा, त्यसपछि भेटिएन। त्यसपछि त्यो दिन 12 बजेपछि पानी बेसरी परेको कारणले हामी माथि जानै सकिएन। अनि भोलिपल्ट फेरि हामी थप मद्दत सहित सशस्त्र बोलाएर फेरि माथि डाँडासम्म गइयो, सबैतिर चाहिँ गइयो। जुन बच्चा भेटेको ठाउँमा चाहिँ हामी पुगेको छैन, आज मात्रै पुग्यो। अब अनि हामी एकपट्टिको पाटामा गएको, दोस्रोपट्टि पाटामा चाहिँ बच्चा पुगेको रहेछ। अनि लगभग भनेको घटनास्थलबाट चाहिँ 5 किलोमिटर 4.5 किलोमिटर माथि पुगेर चाहिँ बच्चा भेटिएको हो।
3: राज्य व्यवस्था समिति बैठकमा रासोपाका सांसद यज्ञमणि नेउपाने अख्तियारका पदाधिकारीमाथि खनिनु भएको छ। प्रधानमन्त्री कार्यालयमा बोलाएर दबाव दिएको घटनाबारे आम संचारलाई सूचना दिएको भन्दै नेउपानेले आक्रोश पोख्नु भएको हो।
6: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले तपाईँहरूका विरुद्धमा गैर कानूनी काम गरेको हो भने त्यसका विरुद्धमा तपाईँहरूले मुद्दा उठान गर्नुभयो कि भएन, उजुरी कहीँ हाल्नुभयो कि भएन, उजुरी नहालिकन पदमा पनि बस्ने अनि सञ्चार माध्यमलाई समाचार दिनका लागि शपथका सिद्धान्त विपरीत हुन्छ कि हुँदैन? अभियोजन गर्दाखेरि मान्छे व्यक्ति र अवस्थिति हेरेर अभियोजन गर्ने प्रचलन हो कि होइन? यदि प्रधानमन्त्रीको कार्यालयमा बोलाउँदाखेरि र तपाईँहरूलाई प्रेसरले मुद्दा दायर गर्नुभएको हो, पत्रिकामा दिएको स्टेटमेन्ट गलत हो भने ती पत्रिका विरुद्ध जानुहोस्। तपाईँहरूले भनेको सही हो भने तपाईँहरूमाथि के शङ्का लाग्यो भने भोलि मेरै सभापतिमाथि मुद्दा उठान गर्ने भनेर 7 घण्टाका ठाउँमा 9 घण्टा राखिदियो उठान गर्ने।
3: युक्रेनको किममा रूसले गरेको भारी क्षेप्यास्त्र आक्रमणमा 11 जनाको मृत्यु भएको छ, 40 जना घाइते भएका छन्। राष्ट्रपति जेलेन्स्कीले प्रतिरक्षा क्षेप्यास्त्र नहुँदा आक्रमणमा क्षति भोग्नु परेको बताउनु भएको छ। राष्ट्रिय सुरक्षा विज्ञ म्याथ्यू स्टिमले युक्रेन युद्ध अन्त्य हुने छाट देख्नु भएको छैन।

0: यस्तो हाइली कन्सेसनल ऋणको अब त्यो झ्याल चाहिँ बन्द हुँदैछ र म एज अ अर्थमन्त्री आज छु कुर्सीमा, मलाई चिन्ता लागेको छ कि त्यो अब झ्याल ढोका बन्द हुँदैछ, अब हामीले लिने भनेको ग्रान्ट सुकिरहेछ, आइएनजीओहरूको यसै पनि लिमिटेड थियो, त्यसले एकदम कायाकल्प गर्न सक्ने सम्भावना कम थियो, सानो टार्गेटेड इन्भेस्टमेन्टहरूमा गए राम्रो भयो होला, तर ठुला ठुला पूर्वाधारहरूमा ठुला ठुला इन्स्टिट्युसन्सहरूको ओभरहलिङमा हामीले समुचित उपयोग गर्न सक्ने स्रोतहरू अब थप कठोर र थप अनुदार हुँदैछ, होइन ब्याज दर बढ्दैछ, ग्रेस पिरियड घट्दैछ, मच्युरिटी पिरियड घट्दैछ, भनेपछि असाध्यै हामीलाई चाहिँ यो चुनौतीपूर्ण चरण अब आउँदैछ।
1: चालु आर्थिक वर्षको बजेटमा 2.12 अर्ब रुपियाँ वैदेशिक ऋण लिने लक्ष्य रहेकोमा वैदेशिक अनुदान पनि करिब 62 अर्ब रुपियाँ अनुमान गरिएको छ। रासोपा सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि राजनैतिक हस्तक्षेप नहुने दावी गर्नुभएको छ। राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा लामिछानेले बिना पूर्वाग्रह काम गरेर इतिहास रचना आयोगका पदाधिकारीलाई भन्नुभएको छ। सभापति लामिछानेले भ्रष्टाचार सम्बन्धी अनुशासन र अभियोजनलाई व्यवस्थित र वस्तुनिष्ठ बनाउन आग्रह समेत गर्नुभएको छ। अनुसन्धान र अभियोजनमा मेहनत गर्न उहाँको आग्रह छ। बैठकमा कानून मन्त्री सविता गौतमले भ्रष्टाचार अभियोगको डरमा कर्मचारीहरू काम गर्न डराइरहेका बताउनु भएको छ।
2: भएको के रहेछ भने अख्तियारले चाहिँ अर्थ मन्त्रालयलाई एउटा केही विषयमा सुझाव पठाएको रहेछ, राय पठाएको रहेछ, अनि त्यो राय पठाएको विषयमा अर्थ मन्त्रालयमा आएको विषय कता कता हाम्रो साथीहरूको हातमा पनि आइपुगेको रहेछ, फोटोकपी आउँछ, अनि त्यसैलाई व्याख्या गरेर हाम्रो साथीहरू जे कुरा ऐनमा लेखिएको छ एकदम स्पष्टसँग यस्तो हो भनेर लेखिएको छ त्यसमा पनि डराएर त्यहाँ राय दिने विषयमा एकदम अप्ठ्यारो मानेर डराएर अर्को राय दिएर पठाउनु भएको स्थिति पनि रहेछ। यो डिसिजन प्यारालाइसिस भयो भने गभर्मेन्टले कसरी काम गर्छ?
1: अब खबर फटाफट।
3: चैत्य धानमा मरुवा रोगको प्रकोपले गोर्खाका किसानलाई यसपालि 1 करोड घाटा। अघिल्लो वर्ष 3,000 टन चैत्य धान फलेकोमा यो वर्ष मरुवाले उत्पादन आधै घट्यो। आउँदो 12 गतेदेखि शुरू हुने ताप्लेजुङ गोल्ड कपको उद्घाटन खेलमा ताप्लेजुङ 11 र भारतको जर्जियन युनाइटेड क्लब भिड्ने। विजेताले 7,02,083 र उपविजेताले 3,52,083 रुपियाँ पुरस्कार पाउने। सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल। मदन भण्डारी राजमार्ग बनाउँदा घरजग्गा गुमाएका गुल्मीको रिडी भेण्डुवा र रिडी खर्ज्याङ खण्डका घरधनीले क्षतिपूर्ति रकम पाए। रिडी भेण्डुवा खण्डका 138 जना र रिडी खर्ज्याङ खण्डका 46 जना घरधनीलाई 10,37,00,000 हाराहारी रकम वितरण। तनहु ब्यास 10 को नारेश्वर तालमा बाँध हालेर पुननिर्माण गरेपछि पानी जम्मा हुन थाल्यो। 25 रोपनी क्षेत्रफलको तालमा 30,000 घनमिटर पानी भण्डारण हुने अनुमान। दाङको घोराही राप्ती अस्पतालको बहिरङ्ग सेवाको टिकट लिन अब लाइन बस्न नपर्ने। राप्ती एकेडेमी हेल्थ वा मेरो डाक्टर एपबाट टिकट लिन मिल्ने। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ज्येष्ठ नागरिक र गर्भवती सुत्केरीको घर घरमै पुगेर स्वास्थ्य परीक्षण र पोसिलो खानेकुरा उपहार दिने कार्यक्रम हरेक महिनामा 1 पटक 68 वर्ष माथिका नागरिकको चेक जाँच सहित ओखती दिइँदै। र भोजपुरका गाउँपाखामा फलेका आलु शहरका भान्सामा पुग्न थाल्यो। टेम्के मयुङमा किलोको 40 रुपियाँमा पाइने आलु धरानी टहरी पुग्दा 80 सम्ममा बिक्री।
1: बेलायती राजकुमार ह्यारी दम्पति यही अगस्त महिनाको अन्त्यमा अमेरिका छाडेर बेलायत फर्किने हुनुभएको छ।
3: पत्नी मेगन मार्कल र 2 सन्तान सहित राजकुमार ह्यारी बेलायत फर्किन लाग्नु भएको हो। तर यारी दम्पति दरबारका सदस्यका रूपमा नभएर आम नागरिक बनेर स्वदेश फर्कन लाग्नु भएको छ। उहाँहरू लन्डन बाहिर बस्ने खबर छ। यारीका छोरा छोरी पनि अर्को महिनादेखि बेलायतका विद्यालयमा पढ्न जाने भएका छन्। बेलायती राजदरबार मामिलाकी टिप्पणीकार डेजी म्याक एन्ड्रयूले यारी दम्पतिको बेलायत फर्कने खबर धेरैका लागि आश्चर्यजनक भएको बताउनु भएको छ।
4: They have kept this secret incredibly well. This will have surprised all royal watchers. The fact that their children are meant to be starting school in just a few weeks at the beginning of the autumn term. Lots and lots of questions left about how relations with William, how relations with Charles, but it is big royal news.
3: इन्भिक्टस गेम्सका प्रमुखहरूले पनि ह्यारी बेलायत फर्कनु राम्रो खबर भएको बताएका छन्। अर्को वर्ष जुलाईमा बर्मिङहममा हुने इन्भिक्टस गेम्समा ह्यारीले सहभागीहरूलाई स्वागत गर्न हुनेछ। शाही इतिहासकार क्यारोलिन ह्यारिसले ह्यारीको बेलायत फर्कने निर्णयको पछाडि थुप्रै कारण रहेको बताउनु भएको छ।
5: यो BFBS गोर्खा रेडियो हो।

0: फेरि बेलायत फर्कनु राम्रो खबर भएको बताएका छन्। अर्को वर्ष जुलाईमा बर्मिङहममा हुने इन्भिक्टस गेम्समा ह्यारीले सहभागीहरूलाई स्वागत गर्नुहुनेछ। स्थायी इतिहासकार क्यारोलिन ह्यारिसले ह्यारीको बेलायत फर्कने निर्णयको पछाडि थुप्रै कारण रहेको बताउनु भएको छ।
1: Prince Harry's Invictus Games are coming up. He has a few other patronages still in the UK, such as Wellchild. And in the grand scheme of things, it's possible that Prince Harry is concerned about his children's titles.
0: ह्यारी स्वदेश फर्कने योजनाबारे राजा चार्ल्सलाई पनि गएको आइतबार मात्रै जानकारी दिइएको खबर छ। परिवारका सदस्यलाई अझ धेरै भेट्न पाउने भएपछि राजा चार्ल्स पनि खुसी हुनु भएको छ। तर अब आम नागरिकको नजर भने ह्यारी र उहाँका दाजु विलियम बीचको सम्बन्धमा केन्द्रित भएको छ। यसअघि बिग्रिएको यी दुई दाजुभाइको सम्बन्ध अब सुधार हुन्छ कि हुँदैन भन्ने पनि प्रश्न उठेको छ। स्काईका सहायक संवाददाता लारा बन्डकले भने ह्यारी र विलियम बीचको सम्बन्ध सुधार गर्न सहज नहुने बताउनु भएको छ।
2: Relations remain really difficult between Harry and his brother Prince William. They don't speak. I think the arrival of the Sussexes does change the optics. The circus that is bound to follow Meghan and Harry will by association be really uncomfortable for the Prince and Princess of Wales.
3: काङ्ग्रेस सभापति गगन कुमार थापाले राजनीतिक कर्मीमा पदको लोभ जागेको देखेको टिप्पणी गर्नुभएको छ। काठमाडौँको एक कार्यक्रममा सभापति थापाले पाँच पटक प्रधानमन्त्री भइसकेको व्यक्ति छैटौं पटक पदमा पुग्न हतारिएको भन्दै नेताहरूप्रति टिप्पणी गर्नुभएको हो।
4: प्रत्येक 1 लाखमा 1,000 मान्छे सन्तुष्ट, 900,000 मान्छे असन्तुष्ट हुन्छ। अब त्यो 1,000 सन्तुष्ट भएको मान्छेभित्र प्रवेश गरेर हेऱ्यो भने फेरि पाँच पटक प्रधानमन्त्री भएको मान्छे छैटौँ पटक भएन भनेर असन्तुष्ट हुन्छ, दुई पटक सभापति भएको मान्छे तेस्रो पटक हुन पाइन भनेर असन्तुष्ट हुन्छ, सभापति नहुन पाएको मान्छे सब एउटा उदाहरण दिएको मैले, कसैको हकमा लागू नहोस्। हामी हेऱ्यौँ भने मञ्चमा बसेका मान्छे जो जिम्मेवारी पाएका छौँ हामी पनि असन्तुष्ट हुन्छौँ, अलिक पर बसेको जो मञ्चमा बस्दा पाएको पनि असन्तुष्ट हुन्छ। भनेपछि पोलिटिकल पार्टी त एउटा फ्याक्ट्री भयो।
3: गएको 4 महिनामा 11,004 जना कर्मचारी कार्यवाहीमा परेका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
5: अघिल्लो वर्ष यही अवधिमा करिब 3,000 जना मात्रै कार्यवाहीमा परेका थिए। कार्यालय मार्फत रहेको राष्ट्रिय सतर्कता केन्द्रले आचार संहिता उल्लङ्घन गर्ने 10,268 जना समेत उनीहरूलाई कार्यवाही गरेको जनाएको छ। केन्द्रका अनुसार गएको चैतदेखि साउनसम्म दर्ता भएका 1,298 उजुरीमध्ये 86% उजुरी फर्स्युट भएका छन्। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो कार्य सम्पादन 12% बढी हो। गएको चैतदेखि साउनसम्म कार्यालय अनुगमनको संख्या पनि झण्डै 3 गुणाले बढाएर 924 पुर्याइएको छ। यस अवधिमा तोकिएको पोसाक नलगाउने 645 र कार्यकक्षमा अनुपस्थित 91 जना कर्मचारी कार्यवाहीमा परेका छन्। अघिल्लो वर्षको सोही अवधिमा 318 कार्यालय अनुगमन गर्दा 2,775 कर्मचारी कार्यवाहीमा परेका थिए।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वैदेशिक सहायता घट्दै जाँदा असाध्यै चुनौतीपूर्ण चरण आइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्ले
6: 40 वर्षसम्म 1-1.5% ब्याजमा पाइने, पहिलो 8 वर्षसम्म तिर्न नपर्ने, त्यस्तो हाइली कन्सेसनल ऋणको अब त्यो झ्याल चाहिँ बन्द हुँदैछ। र म एज अ अर्थमन्त्री आज छु कुर्सीमा, मलाई चिन्ता लागेको छ कि त्यो अब झ्याल ढोका बन्द हुँदैछ। अब हामीले लिने भनेको ग्रान्ट सुकिरहेछ, आइएनजीओहरूको यसै पनि लिमिटेड थियो, त्यसले एकदम कायाकल्प गर्न सक्ने सम्भावना कम थियो, सानो टार्गेटेड इन्भेस्टमेन्टहरूमा गए राम्रो भयो होला। तर ठुला ठुला पूर्वाधारहरूमा, ठुला ठुला इन्स्टिट्युसन्सहरूको ओभरहलिङमा हामीले समुचित उपयोग गर्न सक्ने स्रोतहरू अब थप कठोर र थप अनुदार हुँदैछ। होइन, ब्याज दर बढ्दैछ, ग्रेस पिरियड घट्दैछ, मच्युरिटी पिरियड घट्दैछ, भनेपछि असाध्यै हामीलाई चाहिँ यो चुनौतीपूर्ण चरण अब आउँदैछ।
3: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
7: यो BFBS गोर्खा रेडियो हो।

0: સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: मुख्यमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वैदेशिक सहायता घट्दै जाँदा असाध्यै चुनौतीपूर्ण चरण आइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ. सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्ले
4: 40 वर्षसम्म 1-1.5% ब्याजमा पाइने, पहिलो 8 वर्षसम्म तिर्न नपर्ने त्यस्तो हाइली कन्सेसनल ऋणको अब त्यो झ्याल चाहिँ बन्द हुँदैछ. र म एज अ अर्थमन्त्री आज छु कुर्सीमा, मलाई चिन्ता लागेको छ कि त्यो अब झ्यालडोका बन्द हुँदैछ. अब हामीले लिने भएको ग्रान्ट सुकिरहेछ. आइएनजिओहरूको यसै पनि लिमिटेड थियो, त्यसले एकदम कायाकल्प गर्न सक्ने सम्भावना कम थियो. सानो टार्गेटेड इन्भेस्टमेन्टहरूमा गए राम्रो भयो होला, तर ठुला ठुला पूर्वाधारहरूमा ठुला ठुला इन्स्टिट्युसन्सहरूको ओभरहलिङमा हामीले समुचित उपयोग गर्न सक्ने स्रोतहरू अब थप कठोर

0: पदाधिकारीलाई भन्नुभएको छ। सभापति लामी छानेले र भ्रष्टाचार सम्बन्धी अनुशासन र अभियोजनलाई व्यवस्थित र वस्तुनिष्ठ बनाउन आग्रह समेत गर्नुभएको छ। अनुसन्धान र अभियोजनमा मेहनत गर्न उहाँको आग्रह छ। बैठकमा कानून मन्त्री सविता गौतमले भ्रष्टाचार अभियोगको डरमा कर्मचारीहरू काम गर्न डराइरहेका बताउनु भएको छ।
1: भएको के रहेछ भने अख्तियारले चाहिँ अर्थ मन्त्रालयलाई एउटा केही विषयमा सुझाव पठाएको रहेछ, राय पठाएको रहेछ, अनि त्यो राय पठाएको विषयमा अर्थ मन्त्रालयमा आएको विषय कता कता हाम्रो साथीहरूको हातमा पनि आइपुगेको रहेछ, फोटोकपी आउँछ, अनि त्यसैलाई व्याख्या गरेर हाम्रो साथीहरू जे कुरा ऐनमा लेखिएको छ एकदम स्पष्टसँग यस्तो हो भनेर लेखिएको छ त्यसमा पनि डराएर त्यहाँ राय दिने विषयमा एकदम अप्ठ्यारो मानेर डराएर अर्को राय दिएर पठाउनु भएको स्थिति पनि रहेछ। यो डिसिजन प्यारालाइसिस भयो भने गभर्मेन्टले कसरी काम गर्छ?
0: अब खबर फटाफट।
2: चैते धानमा मरुवा रोगको प्रकोपले गोर्खाका किसानलाई यसपालि 1 करोड घाटा। अघिल्लो वर्ष 3,000 टन चैते धान फलेकोमा यो वर्ष मरुवाले उत्पादन आधै घट्यो। आउँदो 12 गतेदेखि सुरु हुने ताप्लेजुङ गोल्ड कपको उद्घाटन खेलमा ताप्लेजुङ 11 र भारतको जर्जियन युनाइटेड क्लब भिड्ने। विजेताले 7,02,083 र उपविजेताले 3,52,083 रुपियाँ पुरस्कार पाउने। सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल। मदन भण्डारी राजमार्ग बनाउँदा घरजग्गा गुमाएका गुल्मीको रिडी भेण्डुवा र रिडी खरज्याङ खण्डका घरधनीले क्षतिपूर्ति रकम पाए। रिडी भेण्डुवा खण्डका 138 जना र रिडी खरज्याङ खण्डका 46 जना घरधनीलाई 10,37,00,000 हाराहारी रकम वितरण। तनहुँ ब्यास 10 को नारेश्वर तालमा बाँध हालेर पुननिर्माण गरेपछि पानी जम्मा हुन थाल्यो। 25 रोपनी क्षेत्रफलको तालमा 30,000 घनमिटर पानी भण्डारण हुने अनुमान। दाङको घोराही राप्ती अस्पतालको बहिरङ्ग सेवाको टिकट लिन अब लाइन बस्न नपर्ने। राप्ती एकेडेमी हेल्थ वा मेरो डाक्टर एपबाट टिकट लिन मिल्ने। म्याग्दीको रघुगंगा गाउँपालिकामा ज्येष्ठ नागरिक र गर्भवती सुत्केरीको घर घरमै पुगेर स्वास्थ्य परीक्षण र पोसिलो खानेकुरा उपहार दिने कार्यक्रम हरेक महिनामा एकपटक 68 वर्ष माथिका नागरिकको चेक जाँच सहित ओखती दिइँदै। र भोजपुरका गाउँपाखामा फलेका आलु शहरका भान्सामा पुग्न थाल्यो। टेम्के मयुङमा किलोको 40 रुपियाँमा पाइने आलु धरानी टहरी पुग्दा 80 सम्ममा बिक्री।
0: बेलायती राजकुमार ह्यारी दम्पति यही अगस्त महिनाको अन्त्यमा अमेरिका छाडेर बेलायत फर्किने हुनुभएको छ।
2: पत्नी मेगन मार्कल र 2 सन्तान सहित राजकुमार ह्यारी बेलायत फर्किन लाग्नु भएको हो। तर यारी दम्पति दरबारका सदस्यका रूपमा नभएर आम नागरिक बनेर स्वदेश फर्कन लाग्नु भएको छ। उहाँहरू लन्डन बाहिर बस्ने खबर छ। यारीका छोरा छोरी पनि अर्को महिनादेखि बेलायतका विद्यालयमा पढ्न जाने भएका छन्। बेलायती राजदरबार मामिलाकी टिप्पणीकार डेजी म्याक एन्ड्रयूले यारी दम्पतिको बेलायत फर्कने खबर धेरैका लागि आश्चर्यजनक भएको बताउनु भएको छ।
3: They have kept this secret incredibly well. This will have surprised all royal watchers. The fact that their children are meant to be starting school in just a few weeks at the beginning of the autumn term. Lots and lots of questions left about how relations with William, how relations with Charles, but it is big royal news.
2: इन्भिक्टस गेम्सका प्रमुखहरूले पनि ह्यारी बेलायत फर्कनु राम्रो खबर भएको बताएका छन्। अर्को वर्ष जुलाईमा बर्मिङहममा हुने इन्भिक्टस गेम्समा ह्यारीले सहभागीहरूलाई स्वागत गर्न हुनेछ। शाही इतिहासकार क्यारोलिन ह्यारिसले ह्यारीको बेलायत फर्कने निर्णयको पछाडि थुप्रै कारण रहेको बताउनु भएको छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अर्थमन्त्री डाक्टर स्वर्णी मुवागले वैदेशिक सहायता घट्दै जाँदा असाध्यै चुनौतीपूर्ण चरण आइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री मुवागले
4: 40 वर्षसम्म 1-1.5% ब्याजमा पाइने, पहिलो 8 वर्षसम्म तिर्न नपर्ने, त्यस्तो हाइली कन्सेसनल ऋणको अब त्यो झ्याल चाहिँ बन्द हुँदैछ। र म एज अ अर्थमन्त्री आज छु कुर्सीमा, मलाई चिन्ता लागेको छ कि त्यो अब झ्यालडोका बन्द हुँदैछ। अब हामीले लिने भएको ग्रान्ट सुकिरहेछ, आइएनजीओहरूको यसै पनि लिमिटेड थियो, त्यसले एकदम कायाकल्प गर्न सक्ने सम्भावना कम थियो, सानो टार्गेटेड इन्भेस्टमेन्टहरूमा गए राम्रो भयो होला। तर ठुला ठुला पूर्वाधारहरूमा, ठुला ठुला इन्स्टिट्युसन्सहरूको ओभरहलिङमा हामीले समुचित उपयोग गर्न सक्ने स्रोतहरू अब थप कठोर र थप अनुदार हुँदैछ। होइन, ब्याज दर बढ्दैछ, ग्रेस पिरियड घट्दैछ, मच्युरिटी पिरियड घट्दैछ, भनेपछि असाध्यै हामीलाई चाहिँ यो चुनौतीपूर्ण चरण अब आउँदैछ।
3: चालु आर्थिक वर्षको बजेटमा 2.12 खर्ब रुपियाँ वैदेशिक ऋण लिने लक्ष्य रहेकोमा वैदेशिक अनुदान पनि करिब 62 अर्ब रुपियाँ अनुमान गरिएको छ। रासोपा सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि राजनैतिक हस्तक्षेप नहुने दावी गर्नुभएको छ। राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा लामिछानेले बिना पूर्वाग्रह काम गरेर इतिहास रच्न आएका पदाधिकारीलाई भन्नुभएको छ। सभापति लामिछानेले भ्रष्टाचार

0: ऐनमा लेखिएको छ एकदम स्पष्टसँग यस्तो हो भनेर लेखिएको छ, त्यसमा पनि डराएर त्यहाँ राय दिने विषयमा एकदम अप्ठ्यारो मानेर डराएर अर्को राय दिएर पठाउनु भएको स्थिति पनि रहेछ। यो डिसिजन प्यारालाइसिस भयो भने गभर्मेन्टले कसरी काम गर्छ?
1: अब खबर फटाफट।
2: चैते धानमा मरुवा रोगको प्रकोपले गोर्खाका किसानलाई यसपालि 1 करोड घाटा। अघिल्लो वर्ष 3,000 टन चैते धान फलेकोमा यो वर्ष मरुवाले उत्पादन आधै घट्यो। आउँदो 12 गतेदेखि शुरू हुने ताप्लेजुङ गोल्ड कपको उद्घाटन खेलमा ताप्लेजुङ 11 र भारतको जर्जियन युनाइटेड क्लब भिड्ने। विजेताले 7,02,083 र उपविजेताले 3,52,083 रुपियाँ पुरस्कार पाउने। सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल। मथन भण्डारी राजमार्ग बनाउँदा घर जग्गा गुमाएका गुल्मीको रिडी भेडुवा र रिडी खर्ज्याङ खण्डका घरधनीले क्षतिपूर्ति रकम पाए। रिडी भेडुवा खण्डका 138 जना र रिडी खर्ज्याङ खण्डका 46 जना घरधनीलाई 10,37,00,000 हाराहारी रकम वितरण। तनहु ब्यास 10 को नारेश्वर तालमा बाँध हालेर पुननिर्माण गरेपछि पानी जम्मा हुन थाल्यो। 25 रोपनी क्षेत्रफलको तालमा 30,000 घनमिटर पानी भण्डारण हुने अनुमान। दाङको घोराही राप्ती अस्पतालको बहिरङ्ग सेवाको टिकट लिन अब लाइन बस्न नपर्ने। राप्ती एकाडेमी हेल्थ वा मेरो डाक्टर एपबाट टिकट लिन मिल्ने। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ज्येष्ठ नागरिक र गर्भवती सुत्केरीको घर घरमै पुगेर स्वास्थ्य परीक्षण र पोसिलो खानेकुरा उपहार दिने कार्यक्रम हरेक महिनामा 1 पटक 68 वर्ष माथिका नागरिकको चेक जाँच सहित ओखती दिइँदै। र भोजपुरका गाउँपाखामा फलेका आलु शहरका भान्सामा पुग्न थाल्यो। टेम्के मयुङमा किलोको 40 रुपियाँमा पाइने आलु धरानी टहरी पुग्दा 80 सम्ममा बिक्री।
1: बेलायती राजकुमार ह्यारी दम्पति यही अगस्त महिनाको अन्त्यमा अमेरिका छाडेर बेलायत फर्किने हुनुभएको छ।
2: पत्नी मेगन मार्कल र 2 सन्तान सहित राजकुमार ह्यारी बेलायत फर्किन लाग्नु भएको हो। तर यारी दम्पति दरबारका सदस्यका रूपमा नभएर आम नागरिक बनेर स्वदेश फर्कन लाग्नु भएको छ। उहाँहरू लन्डन बाहिर बस्ने खबर छ। यारीका छोरा छोरी पनि अर्को महिनादेखि बेलायतका विद्यालयमा पढ्न जाने भएका छन्। बेलायती राजदरबार मामिलाकी टिप्पणीकार डेजी म्याक एन्ड्रयूले यारी दम्पतिको बेलायत फर्किने खबर धेरैका लागि आश्चर्यजनक भएको बताउनु भएको छ।
3: They have kept this secret incredibly well. This will have surprised all royal watchers. The fact that their children are meant to be starting school in just a few weeks at the beginning of the autumn term. Lots and lots of questions left about how relations with William, how relations with Charles, but it is big royal news.
2: इन्भिक्टस गेम्सका प्रमुखहरूले पनि ह्यारी बेलायत फर्कनु राम्रो खबर भएको बताएका छन्। अर्को वर्ष जुलाईमा बर्मिङहममा हुने इन्भिक्टस गेम्समा ह्यारीले सहभागीहरूलाई स्वागत गर्न हुनेछ। शाही इतिहासकार क्यारोलिन ह्यारिसले ह्यारीको बेलायत फर्कने निर्णयको पछाडि थुप्रै कारण रहेको बताउनु भएको छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: पूर्व प्रधानमन्त्रीका एकजना सुकी सचिवले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिन स्वीकार्न तयार रहेको बताएका छन्। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका सुकी सचिव गंगा दाहालले आर्थिक अनियमितता र पदको दुरूपयोग नगरेको भन्दै अनुसन्धानका लागि तयार रहेको बताउनु भएको हो। सार्वजनिक नोट जारी गर्दै दाहालले आफूहरूलाई सुन्नै नसकिने आरोप लगाइएको बताउनु भएको छ। भदौ 24 घर जल्ने बेला सुन र अवैध नगद भेटिएको आरोप लगाउँदै अख्तियारले छानबिन थालेको भनिएका बेला दाहालको भनाई आएको हो। अख्तियारले पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउबाका स्वकीय सचिव भानु देउबा, केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य समेतसँग बयान लिने खबर बाहिरिएका थिए। गएको 4 महिनामा 11,400 कर्मचारी कार्यवाहीमा परेका प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
4: अघिल्लो वर्ष यही अवधिमा करिब 3,000 जना मात्रै कार्यवाहीमा परेका थिए। कार्यालय मार्फत रहेको राष्ट्रिय सतर्कता केन्द्रले आचार संहिता उल्लङ्घन गर्ने 10,268 जना समेत उनीहरूलाई कारवाही गरेको जनाएको छ। केन्द्रका अनुसार गएको चैतदेखि साउनसम्म दर्ता भएका 1,298 उजुरी मध्ये 86% उजुरी फर्स्युट भएका छन्। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो कार्य सम्पादन 12% बढी हो। गएको चैतदेखि साउनसम्म कार्यालय अनुगमनको संख्या पनि झन्डै 3 गुणाले बढाएर 924 पुर्याइएको छ। यस अवधिमा तोकिएको पोसाक नलगाउने 645 र कार्यकक्षमा अनुपस्थित 91 जना कर्मचारी कार्यवाहीमा परेका छन्। अघिल्लो वर्षको सोही अवधिमा 318 कार्यालय अनुगमन गर्दा 2,775 कर्मचारी कार्यवाहीमा परेका थिए।
3: नवलपुरको गैडाकोट 14 भागरको जंगलमा हराएका 2.5 वर्षीय बालकको 50 घण्टापछि सकुशल उद्धार भएको छ। दिउँसो हराएका शिवान तामाङलाई मंगलबार दिउँसो हराएका शिवान तामाङलाई सुरक्षाकर्मी र स्थानीयवासीले खोजी गर्ने क्रममा 2 रात र 3रो दिन खोजी गर्ने क्रममा 5 किलोमिटर टाढा जंगलमै फेला परिएको हो। आमा बुबा रोजगारीमा

0: मतलब जानकारी गराएर फेरि थप मतलब बोलाएर त्यसपछि रात त्यो दिन पानी पनि परेको थियो रातभरि, राति लगभग 12 बजेसम्म पनि खोज्यो हामी जङ्गलको एरियामै र खोल्सा खोल्सीमा, त्यसपछि भेटिएन। त्यसपछि त्यो दिन 12 बजेपछि पानी बेसरी परेको कारणले हामी माथि जानै सकिएन। अनि भोलिपल्ट फेरि हामी थप मतलब सहित सशस्त्र बोलाएर फेरि माथि डाँडासम्म गइयो, सबैतिर चाहिँ गइयो। जुन बच्चा भेटेको ठाउँमा चाहिँ हामी पुगेको छैन, आज मात्रै पुग्यो। अब अनि हामी एकपट्टिको पातामा गएको, दोस्रोपट्टि पातामा चाहिँ बच्चा पुगेको रहेछ। अनि लगभग भनेको घटनास्थलबाट चाहिँ 5 किलोमिटर 4.5 किलोमिटर माथि पुगेर चाहिँ बच्चा भेटिएको हो।
1: राज्य व्यवस्था समिति बैठकमा रासोपाका सांसद यज्ञमणि न्यौपानी अख्तियारका पदाधिकारीमाथि खनिनु भएको छ। प्रधानमन्त्री कार्यालयमा बोलाएर दबाव दिएको घटनाबारे आम संचारलाई सूचना दिएको भन्दै न्यौपानीले आक्रोश पोख्नु भएको हो।
2: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले तपाईँहरूका विरुद्धमा गैर कानुनी काम गरेको हो भने त्यसका विरुद्धमा तपाईँहरूले मुद्दा उठान गर्नुभयो कि भएन, उजुरी कहीँ हाल्नुभयो कि भएन, उजुरी नहालिकन पदमा पनि बस्ने अनि सञ्चार माध्यमलाई समाचार दिनका लागि शपथका सिद्धान्त विपरीत हुन्छ कि हुँदैन, अभियोजन गर्दाखेरि मान्छे व्यक्ति र अवस्थिति हेरेर अभियोजन गर्ने प्रचलन हो कि होइन, यदि प्रधानमन्त्रीको कार्यालयमा बोलाउँदाखेरि र तपाईँहरूलाई प्रेसरले मुद्दा दायर गर्नुभएको हो, पत्रिकामा दिएको स्टेटमेन्ट गलत हो भने ती पत्रिका विरुद्ध जानुहोस्। तपाईँहरूले भनेको सही हो भने तपाईँहरूमाथि के शङ्का लाग्यो भने भोलि मेरै सभापतिमाथि मुद्दा उठान गर्दै भनेर 7 घण्टाका ठाउँमा 9 घण्टा राखिदियो उठान गर्ने।
1: युक्रेनको किममा रूसले गरेको भारी क्षेप्यास्त्र आक्रमणमा 11 जनाको मृत्यु भएको छ, 40 जना घाइते भएका छन्। राष्ट्रपति जेलेन्स्कीले प्रतिरक्षा क्षेप्यास्त्र नहुँदा आक्रमणमा क्षति भोग्नु परेको बताउनु भएको छ। राष्ट्रिय सुरक्षा विज्ञ म्याथ्यु स्टिमले युक्रेन युद्ध अन्त्य हुने छाट देख्नु भएको छैन।
3: Unfortunately, it's probably going to continue because the capacity to have the ballistic missile interceptors, particularly the PAC-3s, is going down. Ukraine is basically at the bottom of its inventory, and Russia is increasing its production capacity of the missiles.
4: Yo, BFBS, Kulkan Radio.

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वैदेशिक सहायता घट्दै जाँदा असाध्यै चुनौतीपूर्ण चरण आइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ. सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्ले
4: 40 वर्षसम्म 1% 1.5% ब्याजमा पाइने, पहिलो 8 वर्षसम्म तिर्न नपर्ने त्यस्तो हाइली कन्सेसनल ऋणको अब त्यो झ्याल चाहिँ बन्द हुँदैछ. र म एज अ अर्थमन्त्री आज छु कुर्सीमा, मलाई चिन्ता लागेको छ कि त्यो अब झ्याल ढोका बन्द हुँदैछ. अब हामीले लिने भनेको ग्रान्ट सुकिरहेछ, आइएनजीओहरूको यसै पनि लिमिटेड थियो, त्यसले एकदम कायाकल्प गर्न सक्ने सम्भावना कम थियो. सानो टार्गेटेड इन्भेस्टमेन्टहरूमा गए राम्रो भयो होला, तर ठुला ठुला पूर्वाधारहरूमा ठुला ठुला इन्स्टिट्युसन्सहरूको ओभरहलिङमा हामीले समुचित उपयोग गर्न सक्ने स्रोतहरू अब थप कठोर र थप अनुदार हुँदैछ. होइन, ब्याज दर बढ्दैछ, ग्रेस पिरियड घट्दैछ, मच्युरिटी पिरियड घट्दैछ, भनेपछि असाध्यै हामीलाई चाहिँ यो चुनौतीपूर्ण चरण अब आउँदैछ.
3: चालु आर्थिक वर्षको बजेटमा 2.12 खर्ब रुपियाँ वैदेशिक ऋण लिने लक्ष्य रहेकोमा वैदेशिक अनुदान पनि करिब 62 अर्ब रुपियाँ अनुमान गरिएको छ. रासोपा सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि राजनैतिक हस्तक्षेप नहुने दावी गर्नुभएको छ. राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा लामिछानेले बिना पूर्वाग्रह काम गरेर इतिहास रच्न आएका पदाधिकारीलाई भन्नुभएको छ. सभापति लामिछानेले भ्रष्टाचार सम्बन्धी अनुशासन र अभियोजनलाई व्यवस्थित र वस्तुनिष्ठ बनाउन आग्रह समेत गर्नुभएको छ. अनुसन्धान र अभियोजनमा मेहनत गर्न उहाँको आग्रह छ. बैठकमा कानून मन्त्री सविता गौतमले भ्रष्टाचार अभियोगको डरमा कर्मचारीहरू काम गर्न डराइरहेका बताउनु भएको छ.
5: भएको के रहेछ भने अख्तियारले चाहिँ अर्थ मन्त्रालयलाई एउटा केही विषयमा सुझाव पठाएको रहेछ, राय पठाएको रहेछ, अनि त्यो राय पठाएको विषयमा अर्थ मन्त्रालयमा आएको विषय कता कता हाम्रो साथीहरूको हातमा पनि आइपुगेको रहेछ, फोटोकपी आउँछ, अनि त्यसैलाई व्याख्या गरेर हाम्रो साथीहरू जे कुरा ऐनमा लेखिएको छ एकदम स्पष्टसँग यस्तो हो भनेर लेखिएको छ त्यसमा पनि डराएर त्यहाँ राय दिने विषयमा एकदम अप्ठ्यारो मानेर डराएर अर्को राय दिएर पठाउनु भएको स्थिति पनि रहेछ. यो डिसिजन प्यारालाइसिस भयो भने गभर्मेन्टले कसरी काम गर्छ?
3: अब खबर फटाफट.
6: शैत्य धानमा मरुवा रोगको प्रकोपले गोर्खाका किसानलाई यसपालि 1 करोड घाटा. अघिल्लो वर्ष 3,000 टन चैत्य धान फलेकोमा यो वर्ष मरुवाले उत्पादन आधै घट्यो. आउँदो 12 गतेदेखि सुरु हुने ताप्लेजुङ गोल्ड कपको उद्घाटन खेलमा ताप्लेजुङ 11 र भारतको जर्जियन युनाइटेड क्लब भिड्ने. विजेताले 7,02,083 र उपविजेताले 3,52,083 रुपियाँ

0: सेवाको टिकट लिन अब लाइन बस्न नपर्ने, राप्ती एकेडेमी हेल्थ वा मेरो डाक्टर एपबाट टिकट लिन मिल्ने। म्याग्दीको रघुगंगा गाउँपालिकामा ज्येष्ठ नागरिक र गर्भवती सुत्केरीको घर घरमै पुगेर स्वास्थ्य परीक्षण र पोसिलो खानेकुरा उपहार दिने कार्यक्रम हरेक महिनामा एकपटक 68 वर्ष माथिका नागरिकको चेक जाँच सहित ओखती दिइँदै। र भोजपुरका गाउँपाखामा फलेका आलु शहरका भान्सामा पुग्न थाल्यो। टेम्के मयुङमा किलोको 40 पाइने आलु धरानी टहरी पुग्दा 80 बिक्री।
1: बेलायती राजकुमार ह्यारी दम्पति यही अगस्त महिनाको अन्त्यमा अमेरिका छाडेर बेलायत फर्किने हुनुभएको छ।
0: पत्नी मेगन मार्कल र दुई सन्तान सहित राजकुमार ह्यारी बेलायत फर्किन लाग्नु भएको हो। तर ह्यारी दम्पति दरबारका सदस्यका रूपमा नभएर आम नागरिक बनेर स्वदेश फर्कन लाग्नु भएको छ। उहाँहरू लन्डन बाहिर बस्ने खबर छ। ह्यारीका छोरा छोरी पनि अर्को महिनादेखि बेलायतका विद्यालयमा पढ्न जाने भएका छन्। बेलायती राजदरबार मामिलाकी टिप्पणीकार डेजी म्याक एन्ड्रयूले ह्यारी दम्पतिको बेलायत फर्किने खबर धेरैका लागि आश्चर्यजनक भएको बताउनु भएको छ।
2: They have kept this secret incredibly well. This will have surprised all royal watchers. The fact that their children are meant to be starting school in just a few weeks at the beginning of the autumn term. Lots and lots of questions left about how relations with William, how relations with Charles, but it is big royal news.
0: इन्भिक्टस गेम्सका प्रमुखहरूले पनि ह्यारी बेलायत फर्कनु राम्रो खबर भएको बताएका छन्। अर्को वर्ष जुलाईमा बर्मिङहममा हुने इन्भिक्टस गेम्समा ह्यारीले सहभागीहरूलाई स्वागत गर्न हुनेछ। शाही इतिहासकार क्यारोलिन ह्यारिसले ह्यारीको बेलायत फर्कने निर्णयको पछाडि थुप्रै कारण रहेको बताउनु भएको छ।
3: यो PFBS गोर्खा रेडियो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले विद्युत खरिद सम्झौता खोल्न प्रक्रिया अगाडि बढाएको छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीए खोल्नका लागि आवश्यक मापदण्ड तयार गर्न उपसमिति गठन गरेको हो प्राधिकरणका सञ्चालक समिति सदस्य अंशु किरण साईको संयोजकत्वमा गठित उपसमितिले 7 दिनभित्र मापदण्ड तयार पारेर बोर्डमा पेश गर्नेछ उपसमितिमा विद्युत विकास विभागका उप महानिर्देशक ऊर्जा मन्त्रालयका तर्फबाट सीडीए शालिग्राम भण्डारी विज्ञ रिवाज शर्मा सदस्य रहेका छन् भने व्यापार शाखाका निर्देशक सदस्य सचिव छन् राप्रपा बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासित गरिएको छ पार्टी कार्य सम्पादन समितिले आफूलाई साधारण सदस्य समेत नरहने गरी कार्यवाही गरेपछि थापाले पनि पार्टीको कार्यवाही विरूद्ध अदालत जाने बताउनु भएको छ राप्रपा केन्द्रले समयमा मार्ग निर्देशन नदिएपछि आफूले संसदीय दलको बैठक राखेर निर्णय लिएको थापाको भनाइ छ संसदीय दल बैठकमा बहुमत सदस्यहरू सरकारमा जानुपर्ने पक्षमा उभिएको उहाँले बताउनु भएको छ थापाले आफ्नो पार्टीबाट योग्य सांसदहरू मन्त्री भएको र डेलिभरी दिएर देखाउने पनि दावी गर्नुभएको छ ललितपुरको बालकुमारीदेखि बल्कु सड़क खण्डमा स्मार्ट सड़क बत्ती जडान गरिएको छ ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने 7.9 किलोमिटर चक्रपथ खण्डमा स्मार्ट स्ट्रीट लाइट सञ्चालनमा ल्याएको हो नयाँ प्रणाली सञ्चालनमा आएसँगै बालकुमारीदेखि सातो बाटो र एकान्तकुना हुँदै बल्कुसम्मको सड़क खण्डमा रात्रिकालीन यात्रा थप सहज र उज्यालो भएको छ चक्रपथ निर्माण सम्पन्न भएको 7 वर्षपछि सड़क बत्ती जडान गरिएको छ यो योजना ललितपुर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त सहकार्यमा सम्पन्न भएको हो गृहमन्त्री सुदन गुरुङ तथा ललितपुर महानगरपालिकाका प्रमुख श्रीबाबु महर्चन्दले स्मार्ट बत्तीको उद्घाटन गर्नुभएको हो धवल शमशेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राज संस्था र हिन्दू अधिराज्यका पक्षमा जनमत सृजना गर्न देशव्यापी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको छ काठमाडौँमा बसेको जय नेपाल पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनका लागि वर्तमान सरकारले राज सुझाव संकलन गरिरहेको सन्दर्भमा संवैधानिक राज संस्था र हिन्दू रती राज्यका पक्षमा चरणबद्ध रूपमा देशव्यापी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको हो बैठकले गौहत्या तथा गाईको मासुको खपतमा रोक लगाउन राज्य लगायत सम्बन्धित पक्षमाथि दबाव सृजना गर्ने उद्देश्यले भदौ महिनामा दबावमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ यस्तै जय नेपाल पार्टीसँग विचार मिल्ने पार्टी संगठन समूह अभियान तथा व्यक्तिलाई पार्टीमा गोलबद्ध गर्न वार्ता समिति गठन गर्ने निर्णय गरिएको अध्यक्ष धवल शमशेर राणाले जानकारी दिनुभएको छ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनभरि रूसी हमलाको परिणामसँग जुझ्न 600 भन्दा बढी आपतकालीन सेवाका कर्मचारीहरू लागेको बताउनु भएको छ किबमा 15 जनाको मृत्यु भएको छ जेलेन्स्कीले आफ्ना सहयोगीहरूलाई अझ धेरै इन्टरसेप्टर मिसाइलहरू उपलब्ध गराउन आग्रह गर्नु